0: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरीबार लमसुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
3: सम्पर्क मोबाइल नम्बर 98565 41 141 र 98635 52 615।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउरीबारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
6: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
7: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
6: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने। सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त।
8: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
9: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8, भीमसेन स्थान लमजुङ, प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0665 20209 र मोबाइल नम्बर 98460 58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
10: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
11: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्मेसी सेन्टर जाउन, सबै सामान एउटै ठाउँमा पाइन्छ।
10: ए हो र, के पाइन्छ?
11: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन ज्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
8: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665 20 427, मोबाइल नम्बर 98465 44 264 र 98467 60 915।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45 783, स्थान लुम्बिनी कम्प्युटर शहर लमजुङ।
3: अहिले बिहानको 6 बज्यो।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
5: दाङको तुलसीपुरबाट सञ्चालित रेडियो हाम्रो पहुँचलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
6: ग्यास सिलिण्डर सुरक्षा र व्यवस्थापनका लागि अनलाइन ट्र्याकिङ लागू गर्न सरकारलाई संसदीय समितिको निर्देशन। विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाटै परिचालन गर्न सार्वजनिक लेखा समितिको सुझाव। 4G का 2500 टावर थपिँदै 5 शहरमा 5G पुर्याइने।
5: एमालेमा सदस्यता नवीकरण, 53% संघको कार्यवाही का बीचमा राप्रपा बागमती प्रदेश सरकारमा सहभागी, गवर्नरको कार्यकाल घटाउने निर्णयमा पूर्व गवर्नरको असन्तुष्टि।
6: अनावरणको तयारीमा जेएनजी आन्दोलनका 42 शहीदको सालिक, फेरि बढ्यो अण्डाको मूल्य, मापदण्ड तोकेरै खुलाइँदै 4 वर्षदेखि रोकिएको पीपीए।
5: संयुक्त राष्ट्र सुरक्षा परिषदको वर्तमान संरचना सुधार गर्न भारतको आग्रह। अमेरिकी राष्ट्रपतिको धम्कीपछि विश्व बजारमा तेलको भाव बढ़्यो, हर्मुजबाट झण्डै 3 गुणाले तेल आयात।
6: र पोखरामा 5औं संस्करणको दौड़ प्रतियोगिता हुने, 4000ले सहभागिता जनाउने, 20औं एसियन गेम्सका लागि नेपाली खेलाड़ीको तयारी तीव्र।
7: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: साझा खबरको सबैभन्दा शुरूमा संसदीय समितिहरूको बैठक र दिइएको निर्देशनको प्रसंग।
5: प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ग्यास सिलिण्डरको सुरक्षा र व्यवस्थापनका लागि ट्र्याकिङ प्रणाली लागू गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बसेको बैठकले प्रत्येक सिलिण्डरको विवरण डिजिटल रूपमा राख्ने निर्देशन दिएको हो। समितिले प्रत्येक सिलिण्डर कहाँबाट आयो, कहिले भरियो र अन्तिम परीक्षण कहिले भयो भन्ने विवरण डिजिटल रूपमा राख्न भनेको छ। त्यसअघि बैठकमा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेले ट्र्याकिङ प्रणाली लागू गर्दा ग्यासको दुरूपयोग रोक्न सकिने बताउनुभयो। समितिले घरायसी र व्यावसायिक सिलिण्डरको छुट्टा छुट्टै अभिलेख राख्न पनि निर्देशन दिएको छ भने नेपाल आयल निगमलाई ग्यास वितरण र व्यवस्थापनका समस्या 1 वर्षभित्र समाधान गर्न निर्देशन समेत दिएको छ। यसैबीच प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाटै परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बैठकले नगद, वस्तु वा प्राविधिक जुनसुकै सहयोग भए पनि सकेसम्म सरकारी कोष मार्फत परिचालन गरी लेखा परीक्षणको दायरामा ल्याउनु पर्ने निर्देशन दिएको समितिका सभापति भरत बहादुर खड्काले बताउनु भएको छ। त्यस्तै विदेशी सहयोगको प्रतिबद्धता, प्राप्ति, खर्च र स्रोत भर्नाको एकीकृत अभिलेख राख्न तथा सबै सहायता सूचना प्रणालीमा अनिवार्य दर्ता गर्न निर्देशन दिएको हो। त्यसअघि बैठकमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर सोनिङ वाग्लेले वैदेशिक सहायता र सौलितपूर्ण ऋण घट्दै गएकाले अब विकासका लागि निजी क्षेत्रको पूँजी परिचालन गर्नुपर्ने बताउनु भएको छ। सरकारले निजी तथा संस्थागत लगानी आकर्षित गर्ने नीति लिएको उहाँको भनाई छ।
6: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा 7 घण्टासम्म राखेर राहदानी खरिद प्रकरण अनुसन्धान तत्काल टुंग्याउन दवाब दिएको विषय संसदीय समितिमा पुगेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका काम कार्यवाहीबारे भएको छलफलका क्रममा यो विषय उठेको हो। सत्तारूढ़ राजसभा सभापति रवि लामिछानेले बैठकमा प्रधानमन्त्रीको सचिवालयले दवाब दिएकोतर्फ संकेत गर्दै अनुसन्धान अभियोजन जस्ता अख्तियारको काममा सरकारबाट अवरोध सिर्जना गर्नु आफैमा अपराध भएको जनाउँदै त्यसमा अख्तियारले आवश्यक कार्यवाही अगाडि बढ़ाउन सक्ने धारणा राख्नुभयो। अख्तियारले आफ्ना काममाथि अवरोध पुर्याउनेलाई कार्यवाही गरे सरकार सञ्चालन गरिरहेको दलको नेतृत्वको हिसाबले कुनै अवरोध नपुर्याउने पनि उहाँले बताउनुभयो। प्रधानमन्त्रीको सचिवालयले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई सहित आयुक्तहरूलाई असार 1 बोलाई 7 घण्टासम्म राखेर राहदानी खरिद ठेक्का प्रकरणमा अनुसन्धान टुंग्याएर अभियोजन गर्न दवाब दिएको आरोप लागेको छ। यस विषयमा प्रधानमन्त्री शाहले 7 असारमा चितवनमा आयोजित राष्ट्रपाको महाधिवेशन उद्घाटनमा समेत अभिव्यक्ति दिनुभएको थियो। यसैबीच राष्ट्र बैंकमा गवर्नर डिप्युटी गवर्नर र संचालकको कार्यकाल 3 वर्ष कायम गर्ने संघीय संसद अन्तर्गत अर्थ समितिको निर्णयले केन्द्रीय बैंकमा अस्थिरता आउने भन्दै पूर्व गवर्नरहरूले असन्तुष्टि जनाएका छन्। अर्थ समितिले कार्यकाल घटाउने निर्णय गरेर केन्द्रीय बैंकलाई अस्थिर बनाउन खोजेको उनीहरूको टिप्पणी छ। समिति बैठकले बिहिबार गवर्नर सहित सबै संचालकको कार्यकाल 3 वर्ष तोक्ने र उनीहरूको कार्यक्षमताका आधारमा सरकार मन्त्री परिषदले थप 2 वर्ष थप्न सक्ने निर्णय गरेको छ। समितिको निर्णय दुवै सदन प्रतिनिधि र राष्ट्रिय सभाबाट जस्ताको त्यस्तै पारित भए। गवर्नर डिप्युटी गवर्नर र 3 स्वतन्त्र संचालकको कार्यकाल थप्ने विषयमा 3 वर्षपछि मन्त्री परिषदले निर्णय गर्नेछ। गवर्नरको कार्यकाल घटाउने अर्थ समितिको निर्णय सही नभएकाले संसदले पुनर्विचार गर्नुपर्ने पूर्व अर्थमन्त्री एवं गवर्नर युवराज खतिवड़ाले बताउनुभयो। विगतका छलफल तथा बहसमा यो संवैधानिक अंगका पदाधिकारीहरूकै सरह 6 वर्ष हुनुपर्छ भन्ने पनि आएको थियो र अन्त्यमा 5 वर्ष मात्र कायम गरिएको उहाँले बताउनुभयो। पूर्व गवर्नर विजयनाथ भट्टराईले आफूलाई मन नपरेको मान्छेलाई गवर्नर बन्न नदिने र राष्ट्र बैंकलाई पनि निश्चित दल वा समूहको रूचि अनुसार चलाउन खोजिएको आरोप लगाउनुभयो। अर्थ समितिका सभापति कृष्णहरि बुढाथोकीले भने राष्ट्र बैंकलाई थप बलियो बनाउन गवर्नरको कार्यकाल घटाएर कार्य सम्पादनसँग जोडिएको बताउनुभयो। राम्रो काम गर्नेले थप 2 वर्ष समय पाउने पनि उहाँको भनाइ छ।
5: जेन्जी आन्दोलनमा मृत्यु भएका 42 सहितको शालिग धमाधम निर्माणको काम भइरहेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको सातबाट स्थित परिसरमा शालिगहरू निर्माण भइरहेका छन्। अनावरणको तयारीमा जेन्जी आन्दोलनका 42 शालिगको काम भइरहेको हो। राष्ट्रिय खेलकुद परिषदको सातबाट स्थित स्विमिङ पूल परिसरमा बनाइरहेका शालिगमा 15 तयार भइसकेका छन् भने बाँकीको फिनिशिङ हुँदैछ। जेन्जी आन्दोलनको वर्ष दिन पारेर 23 भदौमा उद्घाटन गर्ने योजना रहेको छ।
6: नेपाल भूटान बंगलादेश र मालदिव्स बीच मालवस्तु भन्सारमा आइपुग्नु अघि नै सूचना आदान प्रदान गर्ने विषयमा सम्झौता भएको छ। सम्झौता अनुसार अब सीमापारीबाट सामान भन्सार कार्यालयमा आइपुग्नु अगाडि नै त्यसको विस्तृत विवरणहरू आदान प्रदान हुनेछ। यसले गर्दा भन्सार अधिकारीहरूलाई जोखिमको विश्लेषण गर्न, अवैध वस्तुको ओसार पसार नियन्त्रण गर्न र सही कारोबार गर्ने व्यापारीहरूको सामान छिटो जाँच पास गराउन सजिलो हुने भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले सीआईएनसँग बताउनुभयो।
8: भुटान बङ्गलादेश होइन यिनीहरूसँग अहिले चाहिँ ट्राफिकको चाहिँ मालदेशमा भएको मिटिङमा चाहिँ त्यो एग्रिमेन्ट भएको हो। प्री एराइभल चाहिँ एक्सपोर्ट डाटा इन्फर्मेसन सेयरिङ भनेको चाहिँ कस्तो हुन्छ भने भन्सार रूपमा चाहिँ सामानहरू भन्सार पोइन्टमा नआउँदै त्यो डाटाहरू इन्फर्मेसन हुन्छ र उहाँहरूले डिक्लेयर गर्नुहुन्छ। त्यो डाटासँग डिक्लेयर गरेको डाटाहरूको चाहिँ भेरिफाई गर्दाखेरि यसको एक्युरेसी चाहिँ बढी हुन्छ क्या। उहाँहरूले घोषणा गरेको र प्री एराइभल इन्फर्मेसनसँग चाहिँ त्यागी गर्दाखेरि चाहिँ सही डिक्लेयर हुन्छ र सही डिक्लेयर हुँदाखेरि सही भन्सार आसो आउँछ र वस्तुमा चाहिँ बजारमा पनि सही वस्तु सही मूल्यमा आइसकेपछि कम्पिटिसन पनि वृद्धि हुने र सही रूपमा चाहिँ वस्तुहरू कन्जम्सन गर्न उपभोक्तालाई पनि राम्रो हुन्छ।
5: नेपाल भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको 14 बैठक देहरादूनमा जारी छ। दुई देशका अधिकारीहरू सहभागी बैठकमा सीमा स्तम्भ 10 गजा जीपीएस म्यापिङ र सीमा क्षेत्रका बासिन्दाको जमीन सम्बन्धी विवरण संकलन लगायतका विषयमा छलफल केन्द्रित छ। तर बैठकको चासो सीमा विवाद समाधान भन्दा पनि सीमा व्यवस्थापनमै केन्द्रित हुने देखिएको छ। लिम्पिया धुरा कालापानी र सुस्ताको विवाद समाधानका लागि छुट्टै राजनैतिक तथा कूटनीतिक पहल आवश्यक रहेकाले कार्यदलको बैठकले ती विषयमा ठोस निर्णय गर्न सक्ने सम्भावना सीमित रहेको टिप्पणी समेत भइरहेका छन्। पूर्व परराष्ट्र मन्त्री प्रदीप ग्यावलीले बैठकलाई औपचारिक रूपमा सीमित नगरी सीमा क्षेत्रमा देखिएका व्यापारिक समस्या र भोगाधिकारका विषयमा निर्णय गर्नुपर्ने बताउनु भएको छ। लामो समयदेखि कायम रहेको नेपाल भारत सीमा विवाद समाधानका लागि यस बैठकले कस्तो भूमिका खेल्न सक्छ सीआईएमसँग कुरा गर्दै भारतका लागि नेपालका पूर्व राजदूत लोकराज बराल।
8: अब तिमीहरूले त त्यो छलफल गरिसके त्यसको कार्यान्वयन कसरी गर्ने सम्भव भएसम्मलाई सीमालाई न्यूनतम विवादास्पद बनाउने अब सम्भव भएसम्म अब म अहिले लिम्पिया धुराको कुरा त म उठाउन सक्दिनँ लिम्पिया धुरा निपुलिएको कुरा चाहिँ तर अरू कुरा त सुल्झाउन सकिन्छ नि त त्यो कुरा पनि सुल्झाए हुने हो त्यो पनि अब मिटिङ हुन्छ फेरि अर्को मिटिङमा फेरि यस्तो कुरा हुन्छ यसरी मिटिङ कति भए कति संयुक्त विज्ञ प्रधानमन्त्रीको संयुक्त विज्ञमा कति कुरा हाले हुन्छ त्यो पनि हुँदैन जसलाई हाम्रो चाहिँ दुवैतिरको गल्ती त्यस सक्रियता चाहिँ तल्लो स्तरबाट गराउनुपर्छ तल्लो स्तरबाटै यो समस्याहरू सुल्झाउनु पर्छ।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा वृद्धावस्थाका बारेमा बनाइने धारणा र तयारीले पार्ने सकारात्मक प्रभाव
9: आफूलाई सचेत बनाउँछ नि त जब तपाईँ मेन्टली बुढेसको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने अचानक हुने समस्याबाट हुने पीड़ा र तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
5: एमालेमा सदस्यता नवीकरण 53% संघको कार्यवाहीका बीचमा रापरपा बागमती प्रदेश सरकारमा गवर्नरको कार्यकाल घटाउने निर्णयमा पूर्व गवर्नरको असन्तुष्टि लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाई तथा दिदीबहिनीहरू
10: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फण्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ यसबाट तपाईँको खेतीपाती बसोबास वा दैनिक जीवनमा असर परेको छ
5: चिन्ता नलिनुहोस् तपाईँको गुनासो सुन्ने ठाउँ छ
10: स्वतन्त्र उजुरी संयन्त्र IRM हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो यसले तपाईँका गुनासा निष्पक्ष गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ
5: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्
10: IRM.greenclimate.fund मा विस्तृत जानकारी लिन सक्नुहुनेछ
11: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल एसटेनद्वारा जारी सन्देश
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
5: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
12: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
5: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
12: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
5: बाल विवाह रोकौं छोरा छोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
13: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस् दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस् चाउचाउ, चिप्स, चकलेट धेरै तिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
13: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
11: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा 11,000 बचतकर्ताको 1.5 अर्ब हिनामिनामा मुछिएका तामाङलाई एमाले बनायो मन्त्री शीर्षकको खबर प्रकाशित छ। यसलाई टिकराज थामी र पोस्टराज अधिकारीले लेख्नु भएको छ। बिना विभागीय मन्त्री बनाइएका ज्ञानबहादुर तामाङ आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालय नै लिने लबिङमा भनेर लेखिएको छ। त्यसै गरेर कांग्रेसको क्रियाशील सदस्यता जहिले किचलो, बाह्रौं महाधिवेशनदेखिको क्रियाशील सक्रियता, क्रियाशील सदस्यता विवाद अझै सुल्झिएन शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा मापदण्ड तोकेर खुलाइदै 4 वर्षदेखि रोकिएको पीपीए शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। प्राधिकरणका संचालक साईको नेतृत्वमा बनाएको समिति 7 दिनमा मापदण्ड बनाउनु पर्नेछ। नेपाल विद्युत प्राधिकरणले करिब 4 वर्षदेखि रोकिएको विद्युत खरिद बिक्री सम्झौता पीपीए खुलाउने भएको छ। प्राधिकरणको पहिलो पटक मापदण्ड समेत तोकेर पीपीए खुलाउने प्रक्रिया अघि बढ़ाएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण संचालक समितिको बिहिबारको बैठकले पीपीए खोल्नका लागि मापदण्ड बनाउन संचालक सदस्य अंशु किरण साईको संयोजकत्वमा 5 सदस्यीय उपसमिति गठन गरेको छ भने फागुन 2079 यता पीपीए ठप्प रहेको थियो। उपसमितिमा विद्युत विकास विभागका उपमहानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सीडी शालिग्राम भण्डारी, विज्ञ रिवाज शर्मा सदस्य र प्राधिकरणका व्यापार शाखाका निर्देशक सदस्य सचिव रहने व्यवस्था गरिएको छ। फेरि बढ़्यो अण्डाको मूल्य शीर्षकमा अर्को खबर छ। नेपाल लेयर्स कुखुरा पालक संघले बिहिबारदेखि लागू हुने गरी फार्मबाट बिक्री हुने अण्डाको समर्थन मूल्य बढ़ाएको छ। चितवनलाई आधार मानेर संघले निर्धारण गरेको नयाँ मूल्य अनुसार एक्सएल आकारको अण्डाको मूल्य प्रति क्रेट 590 रूपियाँ पुगेको छ। त्यस्तै कारोबार दैनिकको पहिलो पृष्ठमा विद्युत खरिद प्रणालीमा विश्व बैंकको शंका पछि प्याकेज 2 को टेण्डर रद्द शीर्षकको खबर पनि प्रकाशित छ भने कृषि, पशु, पंक्षी तथा जड़ीबुटी बीमामा नयाँ व्यवस्था, अब बीमाको प्रिमियरमा 50-80% मात्रै अनुदान शीर्षकमा अर्को खबर प्रकाशित छ।
6: कान्तिपुर दैनिकमा पहिरोबाट विस्थापितको बास स्वास्थ्य चौकीमा राहत बाटोमै अलपत्र शीर्षकमा काशीराम डाँगीले रोल्पाबाट लेख्नु भएको खबर छापिएको छ। थबाङ गाउँपालिका 5 उवाको कोटल 12 मा पहिरो गएको 8 दिन बितिसक्दा पनि राहत सामग्री पीड़ितसम्म पुर्याउन सकिएको छैन। उहाँ पुग्ने सड़क नै पहिरोका कारण ठाउँ ठाउँमा बिग्रिएकाले खाद्यान्न, लत्ता कपड़ा र अन्य अत्यावश्यक सामग्री बीच बाटोमै थन्किएका हुन्। पहिरोपछि मानिसले आउजाउ समेत गर्न पाएका छैनन्। 13 जनाको ज्यान जाने गरी रोल्पाको थबाङ 5 कोटल 12 मा गएको पहिरोले 10 परिवार विस्थापित भएका छन्। एमालेमा सदस्यता नवीकरण 53% मात्र शीर्षकमा गंगा विसीले लेख्नु भएको छ। एमालेमा पार्टी सदस्यता नवीकरण गर्ने करिब आधाले घटेको पाइएको छ। देशव्यापी अभियानमा साउनसम्म 3,59,000 जना अर्थात करिब 53% मात्र सदस्यता नवीकरण गरेका हुन्, जबकि गत वर्षसम्म एमालेमा 6,86,748 सदस्य रहेका थिए। नागरिकतामा छोराले हस्ताक्षर गरेपछि गदगद भइन् मोतिकला शीर्षकमा महेश केसीले रूकुम पश्चिमबाट लेख्नु भएको खबर छ। रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका 7 की मोतिकला ओलीको नागरिकता पानीमा परेर च्यातिएको थियो। एउटा सरकारी कामका लागि सक्कली नागरिकता आवश्यक पर्ने भएपछि मोतिकलालाई त्यसको प्रतिलिपि निकाल्ने पर्ने भयो। उहाँ आवश्यक कागजात सहित बुधबार बिहानै सदरमुकाम स्थित जिल्ला प्रशासन कार्यालय पुग्नुभयो। नागरिकता जारी गर्ने ठाउँमा हुनुहुन्थ्यो उहाँकै छोरा केशव। सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत मोतिकलाका छोरा केशवले आफ्नै आमाको नागरिकतामा रातो कलमले हस्ताक्षर गरिदिनु भएको हो। भित्रीपन्नामा छापिएको खबर पनि रहेको छ। बीपी राजमार्गको धुलीखेल भकुण्डेवेशी खण्ड दुई लेनमा स्तरोन्नति गरिँदै शीर्षकमा विमल खतिवडाले लेख्नु भएको हो। बाढ़ीबाट थप क्षति हुन नदिने गरी खोलाको तहबाट 8 मिटरसम्म अग्लो पर्खाल उठाएर सड़क बनाउन लागि उल्लेख गरिएको छ। महिना दिनदेखि तातोपानी नाका ठप्प भएको बारेमा अनिश तिवारीले सिन्धुपाल्चोकबाटै लेख्नु भएको खबर छापिएको छ। केन्द्रको कार्यवाहीका बीच राप्रपा बागमती प्रदेश सरकारमा शीर्षकमा खबर छापिएको छ। बागमती प्रदेश सरकारमा राप्रपाका 3 जना मन्त्री बनेपछि पार्टीभित्र विवाद चर्किएको छ। एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरेका राप्रपा संसदीय दलका नेता उद्धव थापालाई राप्रपा केन्द्रीय कमिटिले पार्टीबाट निकालिसकेको घोषणा गरेको छ। सरकारमा सहभागितालाई लिएर राप्रपाका प्रदेश सांसदहरू पनि विभाजित भएका छन्। किरण थापा मगर नेतृत्वको मन्त्री परिषदमा राप्रपाबाट 3 मन्त्री, संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासन गर्ने राप्रपा केन्द्रीय समितिको निर्णय भएको छ। नागरिक दैनिकमा क्यान्सर जितेर पनि सक्रिय शीर्षकमा पवित्र सुनारले लेख्नु भएको खबर छापिएको छ भने एल निनोको जोखिम घटाउन राष्ट्रिय योजना शीर्षकमा श्रीराम सुविदीले लेख्नु भएको छ। सुपर एलनिनोका कारण नेपालमा पर्न सक्ने खडेरी, पानीको अभाव, कृषिसँगै जलविद्युत उत्पादनमा आउने गिरावट, अन्य विपदको जोखिम कम गर्न सरकारले सुपर एलनिनो राष्ट्रिय आकस्मिक योजनाको मस्यौदा तयार पारेको उल्लेख गरिएको छ। अब 10 अर्बमा इन्धन डिपो शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ। इन्धन आपूर्तिलाई सहज बनाउन नेपाल आयल निगमले चितवनको लोथरमा करिब 10 अर्ब रूपियाँको लगानीमा आधुनिक इन्धन डिपो निर्माण शुरू गरेको उल्लेख छ। आर्थिक कारोबार दैनिकमा 4G का 2500 टावर थपिँदै 5 शहरमा 5G पुर्याउने शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। झोलुङ्गे पुल बगेपछि तुइनमा जाजरको डोल्पाको यात्रा शीर्षकमा हेमन्त केसीले लेख्नु भएको खबर छ। भेरी करिडोर सड़क खण्डको जाजरकोट नलगाड नगरपालिका 10-11 को बीचमा रहेको ताक्सु गाड झोलुङ्गे पुल बगेपछि अस्थायी तुइनका भरमा 3 जिल्लाका स्थानीय बासिन्दा यात्रा गर्न बाध्य रहेका छन्। अनि अन्नपूर्ण पोस्ट दैनिकमा डोजरले भत्काएको बास निराशाले खोसेको सास शीर्षकमा शिवप्रसाद ढुङ्गानाले लेख्नु भएको खबर छ। वैदेशिक रोजगारीको भयावह चित्र, अघिल्लो वर्षको तुलनामा दोब्बर विदेशीको बारेमा पनि किरण अधिकारीले लेख्नु भएको छ। चिनी, चामल र तेलको मूल्यमा झेल, अनुगमनमा सरकारी बिमेल शीर्षकमा भवनाथ प्याकुरेलले लेख्नु भएको खबर छापिएको छ। साझा खबरमा अब विदेशका खबर। भारतले संयुक्त राष्ट्र सुरक्षा परिषदको वर्तमान संरचनाले बदलिदो विश्वको राजनैतिक तथा भू राजनैतिक वास्तविकता प्रतिविम्ब गर्न नसकेको भन्दै तत्काल सुधार गर्न आग्रह गरेको छ। विकास उन्मुख मुलुक र ग्लोबल साउथको प्रतिनिधित्व बढ़ाउन माग गर्दै सुरक्षा परिषदको कार्यविधि सम्बन्धी खुला बहसलाई सम्बोधन गर्दै संयुक्त राष्ट्र संघका लागि भारतको थाई नियोगका कार्यवाहक राजदूत योजना पटेलले सन् 1945 यता विश्वमा ठूलो परिवर्तन आएको र संयुक्त राष्ट्र संघको सदस्य संख्या 4 गुणाले बढ़िसकेको बताउनु भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध विनाशकारी आर्थिक कार्यवाही अघि बढ़ाउने चेतावनी दिएपछि विश्व बजारमा तेलको मूल्य बढ़ेको छ। ट्रम्पको अभिव्यक्तिसँगै अमेरिकी पूर्व समय अनुसार 2.54% बढ़ेर करिब $94 प्रति ब्यारेलमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो जुलाईको अन्त्य यताकै सबैभन्दा उच्च मूल्य हो। यता अमेरिका र इरान बीच भएको समझदारी पत्र लागू रहेको 60 दिनको अवधिमा स्ट्रेट अफ हर्मुज हुँदै खाड़ीबाट बाहिरिएको तेलको प्रभाव झण्डै 3 गुणाले बढ़ेको छ। यो अवधिमा करिब 37 करोड़ 40 लाख ब्यारेल तेल खाड़ीबाट बाहिरिएको हो र लामो समयदेखि गृहयुद्धले थलिएको सुडानमा गत वर्षको अन्त्यदेखि थप 2 लाख भन्दा बढ़ी व्यक्ति विस्थापित भएको संयुक्त राष्ट्र संघले जनाएको छ। युद्ध र बाढ़ीका कारण ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएको संयुक्त राष्ट्रसंघको इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेशनले बताएको हो। सुडानको कोर्डोफान क्षेत्रको सबैभन्दा ठूलो शहर एल ओदेबमा खानेपानी र विद्युत पूर्वाधारलाई लक्षित गरी निरन्तर ड्रोन आक्रमण भइरहेका छन्। साझा खबरमा अब खेल खबर। पोखरामा राइट टू प्रोटीन रन 2026 आयोजना हुने भएको छ। आगामी 3 असोजमा हुने 5औं संस्करणको दौड़मा 4000 भन्दा बढ़ी धावक सहभागी हुने आयोजकले बताएको छ। जापानको आइची नागोयामा आयोजना हुने एसियाकी सबभन्दा ठूलो खेलकुद मेला विश्व एसियन गेम्स एसियार शुरू हुन एक महिना बाँकी रहँदा नेपाली खेलाड़ीहरूले पनि तयारीलाई तीव्रता दिएका छन्। ओलम्पिक काउन्सिल अफ एसिया ओसीए र आइची नागोया एसियन गेम्स आयोजक समितिले सेप्टेम्बर 19 अक्टोबर 4 हुने एसियाको सबभन्दा ठूलो बहुखेलकुद प्रतियोगिता विश्व एसियन गेम्स शुरू हुन लागेको छ। इंग्लिश प्रीमियर लीग 2026-27 को नयाँ सीजन आजदेखि शुरू हुँदैछ। साबिक विजेता आर्सेनलले घरेलु मैदानमा नवप्रवेशी कोभेन्ट्री सिटी विरूद्धको खेलसँगै नयाँ सीजनको इंग्लिश प्रीमियर लीग शुरू हुन लागेको छ। र आज नेपालले पनि प्रतिस्पर्धा गर्न गइराखेको छ। विशेषतः अस्ट्रेलियाको नर्थन टेरिटोरीमा शुक्रबार आजबाट शुरू हुन लागेको टप एण्ड टी20 श्रृंखलाको लागि नेपाली खेलाड़ीहरू पनि तयार रहेका छन्। ट्रफीसँग तस्विर खिचाउँदै नेपाल ए टोलीका कप्तान अनिल कुमार शाहले आफूहरूले जित्ने गरी प्रतिस्पर्धामा उत्रने बताउनुभयो। नेपालले पहिलो खेलमा आज एन्ट्री स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ।
5: ज्येष्ठ नागरिक मैत्री भौतिक संरचना निर्माणमा कसरी ध्यान दिने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: मात्र एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: साझा खबरमा अब ज्येष्ठ नागरिक लक्षित संरचना निर्माण र पूर्व तयारीको कुरा घर बारी पाखा पखेरामा बनाइने संरचनालाई ज्येष्ठ नागरिक मैत्री बनाउनु पर्ने धारणा र विश्वव्यापी अभ्यासका बारेमा साथी सुशीला श्रेष्ठले ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसेसँग कुराकानी गर्नुभएको छ।
4: मैले एकचोटि बनाएको घरले जिन्दगीभरको लागि काम गरोस् भन्ने कन्सेप्ट छ। यो चाहिँ कतिपय आर्किटेक्चरसँग रिलेटेड कुराहरू हो। जुन त्यो भर्याङ बनाइन्छ बुढेसकालमा पनि त्यो सिँढीहरू चढ्न सजिलो हुने किसिमको होस्, अनि शौचालय जुन बनाइन्छ शौचालयमा सकभर चाहिँ कम चिप्लिने होस्, त्यहाँ बसिसकेपछि उठ्नलाई सजिलो होस् भनेर त्यो साइडमा त्यो किसिमको स्ट्यान्डहरू राखेको, त्यसपछि पकाउने चुलोहरू पनि तलमाथि गर्दाखेरि गाह्रो हुन्छ, सकेसम्म जुन बसिरहेको एउटा फ्ल्याट छ त्यसैमा नै त्यो सबै कुराहरू होस्, यो पाटोहरूलाई यसमा चाहिँ समेटिएको हुन्छ।
5: घर बनाउँदाखेरि छोराको लागि बनाइन्छ, बुहारीको लागि, छोरीको लागि, सबैको लागि बनाइन्छ, तर आफ्नै लागि बुढोलीमा बस्ने कोठासम्म हुँदैन भन्ने कुरा पनि गर्नुभएको थियो कि यो चाहिँ नेपालमा चाहिँ कस्तो छ? यसको
4: पछिल्लो समयसम्मको लागि हामीले सोच्ने गरेका छैनौ, हामीले वर्तमानलाई सोचेर बनाउने गरेका छौँ। पछिल्लो समयमा अलिकत यो होम मोडिफिकेसन यो कुराहरू चाहिँ आइराखेको छ, कसरी आफ्नो घरलाई चाहिँ मोडिफाई गरेर त्यो उमेर अनुसारको त्यसलाई सजिलो बनाउने भन्ने कुराहरू चाहिँ आइराखेको छ। मैले मेरो वृद्ध अवस्थालाई सोचेर अहिलेदेखि मेरो घर त्यस्तो बनाउने भनेर चाहिँ
5: कल्पना नै हुँदैन जस्तो पनि लाग्छ कति बेला।
4: होइन, तैँले काहीँ कल्पना नगर्नु र आफूलाई सकेसम्म म चाहिँ बुढो भएको छैन भन्ने फिलिङ गर्नु फेरि सकारात्मक कुरा हो, त्यो चाहिँ सकारात्मक हो, त्यसले सकारात्मक ऊर्जा दिन्छ। मैले कहिले काहीँ एमफिल पीएचडी वालाहरूलाई विद्यार्थी भनौँ कि त्यो सहकर्मी भनौँ ती साथीहरूलाई पढाउने क्रममा के भन्छु भन्दा तपाईँ आफू म चाहिँ बुढो हुन्न है भन्ने सोच राख्नुहोस् है, सकेसम्म आफूलाई जवान देखाउने प्रयास गर्नुहोस्, त्यसको लागि आफ्नो शरीर पनि त्यही अनुसार मेन्टेन गर्नुहोस्, लवाई पनि त्यही अनुसार मेन्टेन गर्नुहोस् भन्छु कि त्यो पाटो चाहिँ राख्नु त राम्रो हो, आफूलाई सचेत बनाउँछ नि त। जब तपाईँ मेन्टली बुढेसको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने अचानक हुने समस्याबाट हुने पीड़ा र तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
5: नेपालमा कस्तो छ ज्येष्ठ नागरिकहरूको अवस्था यहाँको अनुसन्धान अनुसार?
4: अब यो त 3 करोड़ जति जनसंख्या छ, त्यसको लगभग 10% जति ज्येष्ठ नागरिकहरू हुनुहुन्छ भनेको लगभग 30 लाख ज्येष्ठ नागरिक हुनुहुन्छ, र नि जन्मिने बच्चा को संख्या घट्दै जाँदा माथिल्लो उमेरसम्मको भनेको 60 वर्ष भन्दा माथिको त्यो बढ्ने अनुपात चाहिँ तीव्र छ।
2: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: ग्यास सिलिण्डर सुरक्षा र व्यवस्थापनका लागि अनलाइन ट्यापिङ शुरू गर्न सरकारलाई संसदीय समितिको निर्देशन। विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाट परिचालन गर्न सार्वजनिक लेखा समितिको सुझाव। 4G का 2500 टावर थपिँदै 5 शहरमा 5G पुर्याइने।
2: एमालेमा सदस्यता नवीकरण 53% मात्रै। संघको कार्यवाहीका बीच राप्रपा बागमती प्रदेश सरकारमा गभर्नरको कार्यकाल घटाउने निर्णयमा पूर्व गभर्नरहरूको असन्तुष्टि।
3: अनावरणको तयारीमा जेएनजी आन्दोलनका 42 सदस्य सहितको शालिक अण्डाको मूल्य फेरि बढ़्यो। वैदेशिक रोजगारीको भयावह चित्र। अघिल्लो वर्षको तुलनामा दोब्बर नेपाली विदेशी।
2: संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको वर्तमान संरचना सुधार गर्न भारतको आग्रह। अमेरिकी राष्ट्रपतिको धम्कीपछि विश्व बजारमा तेलको भाव बढ़्यो। हर्मुजबाट झण्डै 3 गुणाले तेल आयात।
3: र पोखरामा 5औं संस्करणको दौड़ प्रतियोगिता हुने। 20औं एसियन गेम्सका लागि नेपाली खेलाड़ीको तयारी तीव्र। इंग्लिश प्रिमियर लीग आजबाट।
2: साझा खबर पन्तीमा कार्टुन हामीले फिटकौली.com मा छापिएको राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेका नेता र विभिन्न राजनैतिक दलहरूले विगत 30-35 वर्षको उपलब्धि र इतिहासको अपमान भएको, आफूहरूलाई व्यवस्था गरिएको भनेर विभिन्न सभा समारोहमा भाषण गर्दै आएका छन्। एउटा खुल्ला क्षेत्र छ, दुईजना व्यक्ति वारपार समानान्तर भएर अगाडि बढ़दै गर्दा ती दुई बीच केही संवाद चलिराखेको जस्तो देखिन्छ र त्यसै क्रममा एकजना लामो नाक भएका जस्ता देखिने व्यक्ति छन्। उनले केही भन्दैछन् नजिकै रहेका अर्को व्यक्तितर्फ हेरेर। बीचमा चाहिँ यस्तो लेखिएको छ, 35 वर्षको उपलब्धि र इतिहासको अपमान भयो रे, त्यसो भए सम्मान गर्न लायक चाहिँ के छ त?
3: अवस्थ प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लिलपुरका सन्द्र सन्तोष गर्नुभयो। विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
1: हार्दिक निमन्त्रणा लमजुङ जिल्लामा रहेको कृष्ण साहित्यिक मञ्च लमजुङको 7 साधारण सभा तथा 8 स्थापना दिवस गण्डकी प्रज्ञा प्रतिष्ठानका राज्य सदस्य श्री टुक्का देवी पौडेल आचार्यको प्रमुख अतिथ्यतामा हुने उत्तम कार्यक्रममा सम्पूर्ण कृष्ण आजीवन सदस्य सृष्टा साहित्यकार कवि बुद्धिजीवी शिक्षा प्रेमी एवं सुनिश्चित सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति 2083 भाद्र 7 गते आइतबार। स्थान लक्ष्मी नारायण पुस्तकालय। समय दिनको 10:45। कार्यक्रमहरू प्रतिवेदन प्रस्तुत सम्मान कार्यक्रम कवि एवं बाल प्रतिभा सम्मान साथमा नृत्य एवं रचना वाचन विविध कार्यक्रमहरू अध्यक्ष कमला तनाई एवं कृष्ण साहित्यिक मञ्च परिवार लमजुङ।
2: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
3: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
4: प्रोप्राइटर टेकचन्द गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665209003। मोबाइल नम्बर 98461080025।
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
6: पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
7: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
6: अब के गर्नुहुन्छ त दाई?
7: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
6: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
8: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर बुङ्गुरको दाना बुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओह्रालो लमजुङ प्रोप्राइटर शरद बराल। सम्पर्क नम्बर 98560045401 र 98261737799।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। लमजुङमा सार्वजनिक सवारीको संयुक्त अनुगमन, बढ़ी भाडा र सीट व्यवस्थापनमा कडाई, बीस सवारी कार्यवाहीमा। विकास नभएको भन्ने स्थानीयको धारणाप्रति बेसी शहर नगरपालिकाका मेयर गुमान सिंह अर्यालद्वारा खण्डन। लमजुङका प्रमुख जिल्ला अधिकारी खनालसँग 5 अधिकारीको कार्य सम्पादन सम्झौता, निर्धारित लक्ष्य हासिल गर्न थप जिम्मेवार र जवाफदेही बनाउने अपेक्षा। लमजुङका कृषक अलैची टिप्न व्यस्त, उत्पादन बढ़े पनि बजार र मूल्यको चिन्ता। र गैराती केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा, आज दिउँसो पनि गण्डकी सहित केही पहाड़ी भूभागमा मुसलधारे वर्षाको सम्भावना।
1: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बीते शहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
0: समाचार अब विस्तारमा। जिल्ला प्रशासन कार्यालय लमजुङले जिल्लाको शान्ति, सुरक्षा, सुशासन तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र नतिजामुखी बनाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालसँग 5 अधिकारी बीच कार्य सम्पादन सम्झौता गरेको छ। चालू आर्थिक वर्षका लागि गरिएको सम्झौतामा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, प्रशासकीय अधिकृत नवराज शर्मा दोरंगा, प्रशासकीय अधिकृत चन्द्रकान्त तिमुसिना, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक डीएसपी जितेन्द्र कुमार बस्नेत र सशस्त्र प्रहरी बल आश्रित गुल्म लमजुङका डीएसपी विकास अधिकारी सहभागी छन्। प्रमुख जिल्ला अधिकारी खनालसँग गरिएको सम्झौतामा जिल्लाको समग्र प्रशासनिक व्यवस्थालाई चुस्त बनाउने, नागरिकलाई सहज र छरितो ढंगबाट सेवा उपलब्ध गराउने तथा कार्यालयको कामलाई पारदर्शी र जवाफदेही बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ। सम्झौता अनुसार जिल्लामा शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउने, विपद व्यवस्थापन तथा उद्धारका कामलाई व्यवस्थित र विपदको समयमा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्ने विषयमा विशेष जोड़ दिइएको छ। त्यस्तै सार्वजनिक सेवा प्रवाहमा सुधार, सुशासन प्रवर्धन, सामाजिक सुधारका कार्यक्रमलाई प्रभावकारी बनाउने, अन्तर निकाय समन्वय सुदृढ गर्ने तथा आर्थिक अनुशासन कायम गर्ने विषय पनि कार्य सम्पादन सम्झौताका प्रमुख आधार छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार सम्झौताले कार्यालय तथा सुरक्षा निकायका अधिकारीलाई तोकिएको जिम्मेवारी प्रति थप उत्तरदायी बनाउनका साथै कामको परिणाम र उपलब्धिको आधारमा कार्य सम्पादन मूल्यांकन गर्न सहज हुने अपेक्षा गरिएको छ। नागरिकका गुनासा तथा समस्यालाई समयमै सम्बोधन गर्दै प्रशासनिक सेवालाई सेवाग्राही मैत्री बनाउने उद्देश्य समेत सम्झौतामा समेटिएको छ। जिल्लामा हुने प्राकृतिक विपद, शान्ति सुरक्षासँग सम्बन्धित घटना तथा अन्य आकस्मिक परिस्थितिमा प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत सम्बन्धित निकायबीच समन्वयलाई थप प्रभावकारी बनाउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ। प्रमुख जिल्ला अधिकारी खनालले कार्य सम्पादन सम्झौताले अधिकारीहरूलाई तोकिएको समयमा जिम्मेवारी स्पष्ट पार्नुका साथै निर्धारित लक्ष्य हासिल गर्न थप जिम्मेवार र जवाफदेही बनाउने अपेक्षा गरिएको बताउनुभयो। सम्झौतामा उल्लेखित विषय कार्यान्वयनको अवस्था नियमित रूपमा समीक्षा गरी आवश्यक सुधारका लागि पहल गरिने प्रशासनले जनाएको छ। सार्वजनिक यातायातलाई सुरक्षित मर्यादित र यात्रु मैत्री बनाउने उद्देश्यले लमजुङमा सार्वजनिक सवारी साधनको संयुक्त अनुगमन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङको समन्वय तथा सहकार्यमा लमजुङ कालिका यातायात संचालक प्राली र पृथ्वी राजमार्ग यातायात प्रालीले सुन्दर बजार नगरपालिका साथ पाउदीमा संयुक्त अनुगमन गरेका हुन्। सुरक्षित मर्यादित र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ गरिएको अनुगमनमा सार्वजनिक सवारी साधनको अवस्था, ट्राफिक नियमको पालना तथा यात्रुको सुरक्षा व्यवस्था बारे स्थलगत निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा सार्वजनिक सवारी साधनले तोकिए भन्दा बढ़ी भाडा लिए नलिएको, सवारीको स्वरूप परिवर्तन गरिएको वा थप सीट मुढा तथा टोल राखिएको नराखिएको, प्रयोजन विपरीत सवारी सञ्चालन भए नभएको लगायतका विषयमा जाँच गरिएको थियो। त्यस्तै सवारीमा भाडा सूचीटास गरिएको नगरिएको, चालक तथा सहचालकले यात्रुसँग गर्ने व्यवहार, आरक्षण सीटको व्यवस्था तीव्र गतिमा सवारी चलाए नचलाएको तथा तोकिएको स्थानबाट मात्र यात्रु चढ़ाउने र ओराल्ने काम गरिएको नगरिएको विषयमा समेत अनुगमन गरिएको थियो। चालकले मादक पदार्थ तथा लागू औषध सेवन गरी सवारी सञ्चालन नगर्ने, चालकको अवस्था असामान्य देखिएमा वा सवारी दुर्घटना भएको अवस्थामा प्रहरीको 100 तथा ट्राफिक प्रहरीको 103 नम्बरमा खबर गर्न यात्रुलाई सचेत गराइएको थियो। अनुगमन टोलीले सो क्रममा 104 साना तथा ठूला सार्वजनिक सवारी साधन जाँच गरेको थियो। ट्राफिक नियम उल्लंघन गर्ने 20 सवारी साधनलाई कार्यवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले जनाएको छ। अनुगमनमा लमजुङ कालिका यातायात संचालक प्रालीका अध्यक्ष पूर्णलाल श्रेष्ठ, पृथ्वी राजमार्ग यातायात प्रालीका क्षेत्रीय संयोजक बुद्धि प्रसाद घिमिरे, जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब निरीक्षक गौतम बहादुर खत्री तथा अस्थायी प्रहरी चौकी पाउदीका प्रहरी सहायक निरीक्षक सुखबहादुर थापा लगायत सहभागी हुनुहुन्थ्यो। सार्वजनिक यातायातमा हुने सम्भावित दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पूर्ण पालना तथा यात्रुलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ। लमजुङमा विकास नभएको भन्ने धारणा गलत भएको बेसी शहर नगरपालिकाका मेयर गुमान सिंह अर्यालले बताउनु भएको छ। विगतको अवस्थामा तुलना गर्दा जिल्लाले सड़क तथा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य फड्को मारेको उहाँको दावी छ। नेपाल लीडको लिसन सिंहदरबार समृद्धि यात्रा अन्तर्गत लमजुङमा आयोजित कार्यक्रममा अर्यालले आफ्नो राजनीतिक यात्राको शुरूआती समय सम्झँदै अहिले जिल्लाको पूर्वाधार विकासको अवस्था निकै फरक भइसकेको बताउनुभयो। उहाँका अनुसार आफू प्रधान पञ्च रहेका बेला 2043 सालतिर बेसी शहरमा डोजर पुग्दा विकासको शुरूआत भएको महसुस गर्दै त्यसलाई उत्सवका रूपमा लिइएको थियो। त्यतिबेला सड़क पूर्वाधार अत्यन्त कमजोर रहेको भए पनि अहिले जिल्लाका धेरै सड़क कालोपत्री तथा ढलान भइसकेको उहाँले बताउनुभयो। अर्यालले लमजुङमा विकासको काम नभएको भन्दै हुने आलोचनाले विगत र वर्तमानको वास्तविक अवस्थालाई समेट्न नसकेको बताउनुभयो। विकासका क्षेत्रमा भएका परिवर्तनलाई तथ्य र विगतको अवस्थासँग तुलना गरेर हेर्नुपर्ने उहाँको भनाइ छ। लमजुङमा पर्यटनको सम्भावना प्रशस्त भए पनि त्यसबाट स्थानीय अर्थतन्त्रले अपेक्षित लाभ लिन नसकेको अर्यालले बताउनुभयो। विशेष गरी मनाङ जाने पर्यटक लमजुङ हुँदै छोटो समयमै गन्तव्यमा पुग्ने भएकाले उनीहरूको लमजुङ बसाई छुट्टिँदै गएको उहाँले उल्लेख गर्नुभयो। पर्यटकलाई केवल आवत जावत गराउने जिल्लाका रूपमा नभए केही दिन बिताउने गन्तव्यका रूपमा विकास गर्नुपर्ने अर्यालको भनाइ छ। यसका लागि पर्यटकीय स्थलसम्म सहज पहुँच, खाने बस्ने सुविधा, मनोरञ्जनात्मक गतिविधि तथा स्थानीय संस्कृति र जीवनशैलीसँग जोड़िने कार्यक्रम विकास गर्नुपर्ने उहाँले बताउनुभयो। लमजुङमा ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाको ठूलो सम्भावना रहे पनि त्यसको पर्याप्त प्रचार हुन नसकेको अर्यालले बताउनुभयो। ऐतिहासिक दरबार लगायतका सम्पदाको संरक्षण तथा पूर्वाधार विकासमा स्थानीय तहबाट काम भइरहेको जानकारी दिँदै उहाँले आवश्यक बजेट अभावका कारण कतिपय काम अपेक्षित गतिमा अघि बढ़ाउन समस्या भएको, गतिविधि तथा स्थानीय संस्कृति र जीवनशैलीसँग जोड़िने कार्यक्रम विकास गर्नुपर्ने उहाँले बताउनुभयो। लमजुङमा ऐतिहासिक धार्मिक तथा प्राकृतिक सम्पदाको ठूलो सम्भावना रहे पनि

0: रेडियो चौतारीको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ बिहान 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
1: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
2: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र
1: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
2: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्नु भएको छ।
1: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
2: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
1: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665240535, 0665240475, मोबाइल नम्बर 9856045735।
2: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
3: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
2: किन चिन्ता लिनुहुन्छ बुढा, पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
2: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमसुङ, प्रोपाइटर सृजना श्रेष्ठ,
3: सम्पर्क नम्बर 9842618202 र 9804039789।
2: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमसुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि, के भयो मेरो बुढीलाई? आज
5: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
4: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि।
5: चिन्तै नगर्नुहोस् न बुढा, बिसी सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनसादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
6: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
3: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
5: सम्पर्क फोन नम्बर 9816685520, 9806066162 र 0665213181। दिपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लमसुङ।
7: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
8: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
7: ए हो र, के पाइन्छ?
8: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
9: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा

0: फर्नीचर फर्निचर का सामान बक्स पलंग सोफा लो बेड दराज किचन रैक आदि पाइन फर्निशिंग का सामान कारपेट पर्दा सिरक डसना सिरानी आदि पाइन का साथ ही किचन आवश्यक पर्ने संपूर्ण इलेक्ट्रोनिक किचन सामग्री राइस कुकर पंखा हिटर मिक्सर आदि पाइन साथ ही नफुटने प्लास्टिक का सामान बाटा बाल्टी कुर्सी टेबल आदि ग्यारेन्टी का साथ पाइन
1: नोट कामाक्षा फर्निचर में दसैं तिहार तथा अन्य चाड़ पर्व र शुभ विवाह में सामान विशेष छूट में पाइन का साथ ही प्रत्येक दिन पनि सामान में विशेष छूट रहेको छ।
0: कामाक्षा फर्निचर एण्ड फर्निशिंग सेन्टर बेसी शहर नगरपालिका 8 सेरा बजार कारागार अगाडी राधाकृष्ण चौक लमजुङ प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई सम्पर्क फोन नम्बर 0665207727 मोबाइल नम्बर 9845644264 र 9847609015
2: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
3: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। लमजुङको नमुना अलैची खेती खेती समूहका कृषक जयराम पाण्डे यति बेला खेतबारीमा उत्पादन भएको अलैची टिप्ने तथा व्यवस्थापन गर्ने काममा व्यस्त हुनुहुन्छ। अलैची खेतीबाट राम्रो सम्भावना देखिए पनि उत्पादनसँगै रोग किरा श्रम अभाव उचित बजार मूल्य र व्यवस्थापनको चुनौती किसानले अझै भोग्दै आएका छन्। पाण्डेका अनुसार अलैची उत्पादन गरेपछि किसानका लागि सबैभन्दा महत्वपूर्ण विषय उचित बजार र मूल्य प्राप्त गर्नु हो। मेहनत गरेर उत्पादन गरे पनि बजारको सुनिश्चितता नहुँदा अपेक्षित आमदानी लिन कठिन हुने गरेको उहाँको भनाइ छ। उत्पादनलाई व्यावसायिक बनाउन किसानबीच सहकार्य सामूहिक बिक्री तथा स्थानीय तहबाट प्राविधिक र बजार व्यवस्थापनमा आवश्यक सहयोग हुनुपर्ने पाण्डे बताउनुहुन्छ। गुणस्तरीय उत्पादनसँगै उचित प्रशोधन भण्डारण र बजारीकरणमा ध्यान दिन सके अलैचीबाट किसानले थप लाभ लिन सक्ने उहाँको विश्वास छ। उत्पादनपछि बजारसम्म पुग्ने क्रममा किसानले बिचौलिया मूल्य निर्धारण र बजारको अनिश्चितता जस्ता समस्या भोग्नुपर्ने भएकाले स्थानीय स्तरमै व्यवस्थित बजारीकरणको वातावरण बनाउनु पर्ने उहाँले जोड़ दिनुभयो। पाण्डेले अलैची खेतीलाई युवासँग जोड़नुपर्ने आवश्यकता पनि औल्याउनु भएको छ। गाउँमै रोजगारी र आमदानीको सम्भावना सृजना गर्दै आधुनिक प्रविधि र व्यावसायिक सोचका साथ युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न सकिने उहाँको भनाइ छ। अलैची नेपालको महत्वपूर्ण नगदे बाली मध्ये एक मानिन्छ। उत्पादन बढ़दै उत्पादन मात्रै बढ़ाउने भन्दा बजार प्रशोधन भण्डारण र मूल्य अभिवृद्धिमा समेत ध्यान दिन सके किसानको आमदानी बढ़ाउन सकिने स्थानीय सुदीप विकले बताउनु भएको छ। गाउँमै कृषि व्यवसायको सम्भावना खोजिरहेका पाण्डे जस्ता किसानका लागि उत्पादनसँगै बजारको सुनिश्चितता र सरकारी सहयोग अब उत्तिकै महत्वपूर्ण देखिएको उहाँले बताउनु भएको छ। लमजुङको सुन्दर बजार नगरपालिका 7 पाउँदे स्थित मरणघाटमा अन्त्येष्टि व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माणसँगै थप सुविधा विस्तारको काम अघि बढ़ाइएको छ। मरणघाटमा सप्ताह स्थल प्रतीक्षालय र खिरियापुत्री भवन निर्माण भइसकेका छन्। चालू आर्थिक वर्षमा मध्य पहाड़ी लोकमार्गदेखि दाह संस्कार स्थलसम्मको बाटो ढलान गर्ने योजनाका लागि प्राविधिक नापजाप समेत सम्पन्न भएको जनाइएको छ। दाह संस्कारका लागि मरणघाटसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले सड़क ढलानको काम अघि बढ़ाउन लागि हो। यसैगरी सुन्दर बजार क्षेत्रमा निशुल्क मलामी सहितको सब वाहन सेवा निरन्तर सञ्चालन भइरहेको छ। स्थानीयलाई अन्त्येष्टिका क्रममा सहजता प्रदान गर्ने उद्देश्यले सब वाहन सेवा सञ्चालन गरिएको हो। यसै आर्थिक वर्षमा सुन्दर बजार अस्पतालमा शव राख्ने फ्रिज खरिद गर्ने योजना समेत रहेको जनाइएको छ। फ्रिजको व्यवस्था भएपछि अस्पतालमा शव सुरक्षित राख्न थप सहज हुने अपेक्षा गरिएको छ। लमजुङको कोलासथार गाउँपालिकाका गाउँ कार्यपालिका अध्यक्ष सूर्यप्रसाद गुरूङले आफ्नो जन्मदिनको

शर्मवृक्ष रोपण गर्नुभएको छ। गाउँपालिकाको वातावरणीय सौन्दर्य तथा हरियाली प्रवर्धन गर्ने उद्देश्यले बिहिबार कोलासथार गाउँपालिका दुई मालिङ स्थित गाउँपालिकाको कार्यालय परिसरमा वृक्षारोपण गरिएको हो। कार्यक्रममा बेलपत्र र रूद्राक्ष एक एक तथा पारिजात र असारे फूलका दुई दुई गरी विभिन्न प्रजातिका छवटा बिरूवा रोपिएको छ। वृक्षारोपण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गमी माया गुरूङ, जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति थियो। यस्तै जन्मदिनके अवसरमा अध्यक्ष गुरूङले बिहिबार कोलासथार गाउँपालिका छ पस गाउँ स्थित आफ्नो गाउँमा लाकोरीका तीनवटा बिरूवा रोप्नु भएको छ। गैराती देशका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। सिन्धुपाल्चोकमा 71 मिलिमिटर, ताप्लेजुङमा 53 मिलिमिटर र दैलेखमा 42 मिलिमिटर पानी परेको छ। मध्य र पश्चिम क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ। लगातारको वर्षाले नुवाकोटको त्रिशुली नदी तथा ताडी खोलामा बाढ़ी आएको छ। नदी र खोला आसपासका बासिन्दालाई आज बिहानसम्म नै सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आज दिउँसो पनि गण्डकी, कोसी, बागमती र लुम्बिनी प्रदेशको पहाड़ी एक दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज गण्डकी, बागमती र लुम्बिनी प्रदेशका तराईका केही ठाउँ तथा मध्य प्रदेश लगायत कोसी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको जनाएको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। लमजुङमा सार्वजनिक सवारीको संयुक्त अनुगमन, बढ़ी भाडा र सीट व्यवस्थापनमा कडाई, 20 सवारी कार्यवाहीमा। विकास नभएको भन्ने स्थानीयको धारणा प्रति बेसी शहर नगरपालिकाका मेयर गुमान सिंह अर्यालद्वारा खण्डन। लमजुङका प्रमुख जिल्लाधिकारी खनालसँग पाँच अधिकारीको कार्य सम्पादन सम्झौता, निर्धारित लक्ष्य हासिल गर्न थप जिम्मेवार र जवाफदेही बनाउने अपेक्षा। लमजुङका कृषक अलैची टिप्न व्यस्त, उत्पादन बढे पनि बजार र मूल्यको चिन्ता कायमै। र गैराती केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा, आज दिउँसो पनि गण्डकी सहित केही पहाड़ी भूभागमा मुसलधारे वर्षाको सम्भावना। अवस्था यिनै समाचार सहित बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिले सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेललाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: शिक्षकको आवश्यकता सम्बन्धी अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा एस गंगा मिलन माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 6 मकै डाँडामा नेपाल सरकारबाट तलब भत्ता खाने गरी निम्न अनुसारको बाल विकास सहजकर्ताको आवश्यकता भएकाले निम्न अनुसारको नेपाली नागरिकले तोकिएको मितिभित्र निवेदन दिनुहुन विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सर्व जानकारीका लागि सूचित गरिएको छ। शैक्षिक योग्यता एसई उपल्लो योग्यतालाई प्राथमिकता दिइनेछ। को हद 18 वर्ष पूरा भई 40 वर्ष ननाघेको निवेदन दरखास्त दस्तुर 1000 रुपैयाँ मात्र नगद वा राष्ट्रिय वाणिज्यिक बैंक 6940100100002600001 मा दाखिला भोचर तलब भत्ता रु 19000 मात्र। दरखास्त बुझाउनु पर्ने अन्तिम मिति 2083 5 महिना 11 गते दिनको 4 बजे सम्म। सम्पर्क मिति 2083 5 महिना 11 गते 4 बजे पश्चात। दरखास्त बुझाउने स्थान विद्यालय प्रशासन। परीक्षा मिति सम्पर्क मितिमा नै जानकारी गराइनेछ। परीक्षाको किसिम लिखित मौखिक र आवश्यकता अनुसार प्रयोगत्मक हुनेछ। आवश्यक कागजातहरू सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र स्थायी लेखा नम्बर पत्र प्रतिलिपि। सम्पर्क नम्बर 98565497 जीमेल gmail.com जङ्क बहादुर अधिकारी प्रधान अध्यापक।
2: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
3: चाडबाड पनि नजिकै आइसक्यो। गर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
2: नरिसाउ न बुढी, गर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
3: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
4: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
5: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
3: सम्पर्क फोन नम्बर 98168 85520 98066 66162 र 066521381। दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लमजुङ।
6: बाबु ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
7: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
6: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
8: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ। प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066 520 209 र मोबाइल नम्बर 98460 58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
9: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
10: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
9: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
10: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए बुढा घर बनाउने सपना त बल्ल पूरा भयो. अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, त्यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि. त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि.
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ.
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ.
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ.
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ.
0: प्रोपाइटर मोहम्मद मिनहास अन्सरी, लमजुङ सिरक रसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ. सम्पर्क फोन नम्बर 9842673829 र 9817154038.
2: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो.
3: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
2: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो. त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन.
3: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न.
2: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
3: तिमी पनि साह्रै लाटी छौ. गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि.
2: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
3: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि.
4: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा. लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी.
5: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेसहर, लमजुङ.
6: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ. कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ. साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो.
7: नमस्ते थकाली किचन एन्ड कप बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ.
8: प्रोपाइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा. सम्पर्क फोन नम्बर 0665920903, मोबाइल नम्बर 9841680025.
9: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ. यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँड रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर,
10: क्यान्सर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
11: ओहो हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
12: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
11: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
13: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
14: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665 520 227, मोबाइल नम्बर 98462 49 129 र 98461 52 091।
15: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: गोडो दुखे कहिले टाउ को दुख्ने कहिले पेट दुख्ने के दुख्याओ दुख्याओ झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसी भइएन
1: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालौ यही बेसी सरको सेरा चोकदेखि काराटार जाने बाटो छ नि त्यही जाम बरु
0: हुन्छ बुहारी लौ गइहालौ साह्रै गाह्रो भयो
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
4: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
3: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
4: चिन्तै नगर्नुहोस् न बुढा विशेष सहरको नारायण स्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
6: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमल सुवर्णकार
4: सम्पर्क फोन नम्बर 9816585520 9806662162 र 0665213181 दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्छुङ
0: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्याओ दुख्याओ झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसी भइएन
1: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालौ यही बेसी सरको सेरा चोकदेखि काराटार जाने बाटो छ नि त्यही जाम बरु
0: हुन्छ बुहारी लौ गइहालौ साह्रै गाह्रो भयो
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
7: दाई पैसा त टन्नै कमाएर ल्याउने भयो क्या रे
8: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी
7: अब के गर्नुहुन्छ त दाई
8: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु
7: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे यसको कुरा यादै भएन
9: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर बुङ्गुरको दाना बुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ नोट यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरामो लम्जुङ प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 9856045401 र 9826173799

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
1: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: बुढो मान्छेसम्ममा ज्वरोको बिमारीहरू निस्किँदैछ र अहिलेको देशमा नै यो एक प्रकारको ज्वरो चाहिँ महामारीको रूपमा अथवा भाइरल रूपमा नै अगाडि बढ़िरहेको छ, जसले गर्दाखेरि बिरामीहरू चाहिँ एकदमै आपतमा परेको, कन्फ्युजनमा परेको हामीले देखिरहेका छौँ। र हाम्रो विशेष नमुना अस्पतालको ओपिडीमा पनि ज्वरोको बिरामीको दिनदिनै भीड़ लाग्न थालेको छ र साथसाथै वार्डमा भर्ना भएर बस्नुभएको म्याक्सिमम बिरामीहरू ज्वरोको हुनुहुन्छ। र आज हामी त्यही विषयमा कुराकानी गर्दैछौ र खासमा के हो ज्वरो अनि यो हामीलाई जुन दिनदिनै समस्या बनिरहेको छ यो चाहिँ कस्तो प्रकारले आइरहेको छ, यसको रोकथाम के हो, के गर्ने के नगर्ने अथवा कसरी चिन्ने र यसको आपतकालीन अवस्थाहरू के हुन् भनेर हामी आजको कार्यक्रममा कुराकानी गर्न गइरहेका छौँ। र आज हामीसँग कुराकानी गर्नको लागि एसडीसीएस नमुना सामुदायिक अस्पतालमा कार्यरत डाक्टर विवेक पौडेल हुनुहुन्छ। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौं। डाक्टर साहब यहाँलाई स्वागत छ।
1: धन्यवाद हजुरलाई अनि सम्पूर्ण श्रोताहरूलाई पनि मेरो नमस्ते।
0: हजुर डाक्टर साहब, अचेल चाहिँ घर घरमा चाहिँ मानिसहरू बिरामी परेका छन् अथवा सामान्य भाषामा चाहिँ हाम्रो श्रोताहरूलाई बुझाइदिनुहोस् न, यो भाइरल फिभर भनेको वास्तवमा के हो अथवा चाहिँ ज्वरो आइरहेको छ अस्पताल धाइरहेको छ मान्छेहरू तर के हो भनेर नै थाहा पाउनु भएको छैन, यसको बारेमा थोरै बताइदिनुहोस् न।
1: हजुर एकदमै राम्रो प्रश्न। सामान्य भाषामा चाहिँ ज्वरो चाहिँ विभिन्न किसिमको भाइरलको संक्रमणले गर्दा या फिर चाहिँ अन्य अरू संक्रमणहरूको कारणले गर्दा पनि आउँछ। अब भाइरल फिभर चाहिँ वास्तवमा के हो त भन्दाखेरि चाहिँ त्यो अरू अन्य भाइरसहरूको संक्रमणका कारण चाहिँ शरीरमा चाहिँ तापक्रम चाहिँ बढ्दै जान्छ होइन, अनि यसैलाई नै हामी भाइरल फिभर भन्छौँ र धेरै रोग नै मान्नु पर्ने चाहिँ होइन। यो चाहिँ एउटा चाहिँ हाम्रो चाहिँ शरीरको प्रतिरक्षात्मक प्रणाली जुन चाहिँ हामी इम्युन सिस्टम भन्छौँ त्यो चाहिँ भाइरससित लड्दाखेरि चाहिँ देखाउने एउटा प्रक्रिया नै हो, स्वाभाविक प्रक्रिया नै। अब शरीरले चाहिँ भाइरसलाई मार्नको लागि चाहिँ तापक्रम बढाएको चाहिँ हामी यस अन्तर्गत चाहिँ मान्न सक्छौँ, यसैलाई नै अब भाइरल फिभर भन्ने हो।
0: हजुर यो चाहिँ भाइरल फिभर अनि यो मौसम परिवर्तन सँगसँगै शरीरको तापक्रम पनि परिवर्तन भनेर चाहिँ हामीले यसरी बुझिरहेको छ र मौसम परिवर्तन हुँदा नै किन यसरी चाहिँ भाइरल संक्रमण चाहिँ वात्तै बढ़िरहेको छ, गर्मी पनि बढ़ेको छ त्यो सँगसँगै शारीरिक तातो अथवा भाइरल संक्रमण पनि एकदमै बढ़ेको छ, यसको कारण बताइदिनुहोस् न।
1: हजुर यसमा चाहिँ मुख्य चाहिँ दुई तीनवटा चाहिँ कारणहरू छन् होइन। पहिलो चाहिँ मौसम फेरिदा चाहिँ हाम्रो यो वातावरणको तापक्रमहरू चाहिँ आर्द्रता वातावरणको तापक्रम आर्द्रता भन्नाले चाहिँ ह्युमिडिटी होइन, यसमा चाहिँ उतार चढाव आउँछ, तापक्रममा पनि उतार चढाव आउँछ र आर्द्रतामा पनि उतार चढाव आउँछ र यस्तो वातावरणमा चाहिँ भाइरसहरू एकदमै सक्रिय हुन्छन् अनि बलियो पनि हुन्छन्। दोस्रो चाहिँ हाम्रो यो समयमा चाहिँ यो अहिलेको जुन समय छ यसमा चाहिँ श्वास प्रश्वासको नलीहरू चाहिँ प्राकृतिक रूपमा चाहिँ अलिकति असुरक्षित जस्तै या फिर चाहिँ तिनीहरूको सुरक्षा प्रणाली चाहिँ अलिकति कमजोर पनि हुन्छ। अनि तेस्रो कारणमा चाहिँ मौसम परिवर्तन हुँदा चाहिँ हामी चाहिँ धेरै बाहिर ननिस्किने, मान्छेहरू भीड़भाड़मै बसिराख्ने अनि त्यसले गर्दा चाहिँ हावा र स्पर्शमा चाहिँ भाइरस चाहिँ अलि चाँडै फैलिन सक्ने कारण भएकै कारण चाहिँ यो चाहिँ छिटो फैलिन थाल्छ। अब मुख्यतया त्यही तीनवटा कारण मध्ये चाहिँ एउटा चाहिँ अब पहिला त आर्द्रता बढ्ने भयो, वातावरणको तापक्रम र आर्द्रतामा चाहिँ उतार चढाव आएको कारण र अर्को चाहिँ भाइरसहरू चाहिँ सक्रिय हुने कारण र तेस्रो चाहिँ हाम्रो चाहिँ श्वास प्रश्वास प्रणालीको जुन हाम्रो सुरक्षा गर्ने प्रणाली छ त्यो चाहिँ अलिक कमजोर हुने भएर चाहिँ यिनीहरू भाइरस चाहिँ अलिकति छिटो एकअर्कामा चाहिँ फैलिन सक्ने भए, यसैको कारण नै चाहिँ यो अहिलेको वातावरणमा चाहिँ हाम्रो चाहिँ यो भाइरसहरू चाहिँ या फिर चाहिँ संक्रमण चाहिँ भत्तै बढ्छ।
0: हजुर अब यो चाहिँ बिरामीहरू घरमा नै हुनुहुन्छ होइन, कतिजनाले चाहिँ मेडिकलको औषधिहरू खाएर बसिराख्नु भएको छ, अब यो सबैको चान्सको विषय के हो भने सामान्य ज्वरो अथवा गम्भीर ज्वरो चाहिँ कसरी छुट्याउने अथवा सामान्य ज्वरो हो यो चाहिँ दुई चार दिनमा निको हुन्छ अथवा यो चाहिँ गम्भीर खाले ज्वरो हो है भनेर चाहिँ कसरी छुट्याउन सकिन्छ?
1: सामान्य र गम्भीर ज्वरो चाहिँ हामी अब कसरी छुट्याउने भन्ने यस प्रश्नमा चाहिँ हामी चाहिँ तीनदेखि चारवटा कुराहरूबाट चाहिँ यसलाई हेर्न सकिन्छ। पहिलो चाहिँ तापक्रम र अर्को चाहिँ त्यसको अवधि। सामान्यत भाइरल फिभर चाहिँ 100 देखि 102 डिग्री फरेनहाइटहरूसम्म चाहिँ आउँछ र त्यो चाहिँ 3 देखि 5 दिनसम्ममा चाहिँ घट्दै जाने हुन्छ। अब 103 भन्दा माथिको ज्वरो आउन थाल्यो, प्यारासिटामोल खाँदा पनि घटेन र ज्वरो आएको चाहिँ 4-5 दिनदेखि कटेर 6-7 दिन हुँदै गइरहेछ भने चाहिँ यो चाहिँ गम्भीर प्रकारको चाहिँ

0: ज्वरो हुन सक्छ होइन. अब त्यसपछि अर्को भनेको चाहिँ हाम्रो शारीरिक अवस्था कस्तो छ होइन, त्यसले पनि फरक गर्न सकिन्छ. सामान्य ज्वरो चाहिँ औषधि खाएपछि निको हुन्छ, बिरामी अलिकति आराम भएको जस्तो, अलिकति तङ्ग्रिएको जस्तो हुन्छ. तर अब गम्भीर अवस्थामा ज्वरो पुगिसकेको छ भने चाहिँ मान्छे चाहिँ तङ्ग्रिने या फिर चाहिँ अलि आराम भएको जस्तो नहुने, अत्याधिक कमजोर हुने, अनि कहिलेकाहीँ चाहिँ होस हराउन पनि सक्छ, उस्तै पऱ्यो भने बेहोसै पनि हुने पनि आउन सक्छ. अनि त्यसपछि चाहिँ हामीले अर्को तरिकाबाट छुट्याउन सकिन्छ, त्यो चाहिँ खानपान र श्वास प्रश्वास चाहिँ कस्तो छ भनेर. अब बिरामीले झोल कुराहरू पिउन सकेन, निरन्तर बान्ता भयो, सास फेर्न कठिनाई भयो, यस्तो भयो भने चाहिँ यसलाई चाहिँ सामान्य मान्नु हुँदैन, अनि तुरुन्तै सचेत हुनुपर्छ र चाहिँ नजिकको स्वास्थ्य चौकी या फिर चाहिँ हाम्रो एसडीसीएस नमुना हस्पिटल जस्तो अलि सुविधा सम्पन्न अलिकति रगतको जाँचहरू गराउन सकिने अस्पतालसम्म पुगेर चाहिँ यदि अरू कुनै अन्य कुनै जटिल समस्या पो भएको छ कि भनेर चाहिँ विशेषज्ञलाई चाहिँ देखाउनु पर्ने चाहिँ हुन्छ.
1: हजुर, यो खानपानहरूमा अनि आफै अलिकति होसियार हुनुपर्ने कुरा त सधैँ छ, अनि यो चाहिँ घरमा गरिने प्राथमिक उपचार अथवा एन्टिबायोटिकको भ्रमहरू छ नि जुन, यो चाहिँ ज्वरो आउने बित्तिकै घरमा चाहिँ के प्राथमिक उपचार गर्न सकिन्छ अथवा कस्तो कुराहरू चाहिँ औषधिहरू उपचारहरू गर्न सकिन्छ, किनभने मान्छेलाई अलिकति बिरामी हुने बित्तिकै हामी के गर्छौँ भन्दाखेरि के समस्या केही थाहा नभइकन जुन चाहिँ एन्टिबायोटिकको बाहिर पसलहरूमा अथवा मेडिकलहरूमा गएर एन्टिबायोटिकहरूको पोका पोका लिएर आएर हाई डोजको एन्टिबायोटिकहरू खाने कुराहरू छ नि, यसको लागि चाहिँ घरमा नै के प्राथमिक उपचार गर्न सकिन्छ होला?
0: हजुरको प्रश्न अनुसार चाहिँ अहिले मैले दुईटा कुराहरू चाहिँ महत्वपूर्ण कुराहरू बुझे होइन, जसमा चाहिँ एउटा चाहिँ हजुरले भन्नुभयो कि प्राथमिक उपचार के गर्न सकिन्छ, अनि अर्को चाहिँ एन्टिबायोटिक चाहिँ कहिले आवश्यक हुन्छ या फिर चाहिँ कतिखेर चाहिँ एन्टिबायोटिक चलाउने या फिर कसरी खाने भन्ने कुरा भयो होइन. अब सबैभन्दा पहिलो र महत्वपूर्ण कुरा भनेको त प्रशस्त चाहिँ झोल पदार्थ चाहिँ पिउनुपर्छ ज्वरो आएको बेलामा. पानी, दालको रस होइन, जीवन जल वा गेडागुडीको झोल पिएर चाहिँ शरीरमा चाहिँ पानीको मात्रा चाहिँ घट्न दिनु हुँदैन. अनि दोस्रो भनेको चाहिँ पूर्ण आराम गर्नुपर्छ, धेरै थकानपूर्ण कामहरू यस्तो कामहरू चाहिँ गर्नु हुँदैन, शरीरलाई कमजोर बनाउने खालको कामहरू ज्वरो आएको बखतमा चाहिँ नगर्ने. तेस्रोमा चाहिँ हलुका र खुकुलो कपडाहरू लगाउने, अनि यदि चाहिँ अब तापक्रमहरू 102 भन्दा बढी गयो भने चाहिँ मनतातो पानीले भिजाएर निधारमा, घाँटीमा, काखीमा पुस्ने, जसलाई चाहिँ हामी कोल्ड स्पोन्जिङ या फिर चाहिँ यो चाहिँ हामी पानीपट्टी लगाउने भन्छौँ हाम्रो भाषामा होइन, जनजीवनको भाषामा. त्यसपछि चिसो पदार्थ या बरफहरू पानीले चाहिँ नगर्ने, सामान्यत रुम टेम्परेचर भनेको रुममै भएको पानीको जति तापक्रम छ त्यहीले चाहिँ पानीमा भिजाएर चाहिँ निधारहरूमा लगाउने, घाँटीहरू काखीहरू पुस्ने, त्यो चाहिँ गर्नुपर्छ. अनि अर्को भनेको एकदमै गम्भीर विषय जुन चाहिँ हामी एन्टिबायोटिकको चाहिँ अहिले चाहिँ एकदम भयावह स्थिति, नेपालमा मात्र नभए विश्वभरि नै भयावह स्थिति छ एन्टिबायोटिक रेसिस्टेन्टको कुरा होइन. एन्टिबायोटिक कतिखेर खाने, कतिखेर चलाउने भन्ने कुरा होइन. अब यो चाहिँ भाइरल फिभर अहिले जुन अहिले विश्वव्यापी रूपमा या फिर यो नेपाल जस्तो कन्टेक्स्टमा यो मौसमको परिवर्तनले आइरहेको जुन भाइरल फिभर छ, यसमा चाहिँ एन्टिबायोटिकको त्यति रोल चाहिँ हुँदैन. अब भाइरसलाई मार्नलाई चाहिँ एन्टिबायोटिकले चाहिँ त्यति काम चाहिँ गरेको हुँदैन. अब तैपनि यहाँ चाहिँ हाम्रो जनसमुदायमा चाहिँ के छ भने ज्वरो आउने बित्तिकै गएर एन्टिबायोटिक किनेर खाइहाल्ने, त्यसैले गर्दा नै पछि चाहिँ एन्टिबायोटिक रेसिस्टेन्ट हुने, जसमा चाहिँ त्यही एन्टिबायोटिकले पछि काम नगर्ने चाहिँ हुन जान्छ. अब यसमा चाहिँ एन्टिबायोटिक कतिखेर चलाउने भन्दा चाहिँ पहिला चाहिँ हामीले रगतको जाँच गर्नु पर्यो. यदि ब्याक्टेरियल इन्फेक्सन भएको छ या अन्य अन्य प्रकारको इन्फेक्सनहरू छ भने चाहिँ एन्टिबायोटिक चलाउनु नै पर्छ, नभए चाहिँ एन्टिबायोटिकको खासै रोल हुँदैन. त्यसको लागि चाहिँ चिकित्सकलाई नै भेट्नु पर्यो, अनि त्यसपछि बल्ल उहाँको सल्लाह अनुसार मात्र चाहिँ एन्टिबायोटिक चाहिँ हामीले खान सुरु गर्नुपर्ने हुन्छ.
1: हजुर, यो चाहिँ एकदमै राम्रो सल्लाह, किनभने बच्चादेखि बुढो मान्छेसम्मलाई अब हाम्रो अस्पतालमै आउँदा नि मान्छेहरू चाहिँ एन्टिबायोटिकको पोकाहरू लिएर आउनुभएको हुन्छ जुन चाहिँ एकदमै हाई डोजको हुन्छ. डक्टरको रेकमेन्डेसन बिना चाहिँ बाहिर बाहिर नै औषधि किनेर खाने चलन पनि छ. अनि यो सँगसँगै अब मान्छेहरूमा चाहिँ अहिले त डेङ्गु फिभर पनि एकदमै छ, मान्छेहरू चाहिँ झुकिनु हुँदो रहेछ कि यो भाइरल फिभर हो कि डेङ्गु फिभर हो कि भनेर होइन. यो चाहिँ कसरी थाहा पाउने, आजभोलि यो ज्वरो आउने बित्तिकै मान्छेहरू डेङ्गु भयो कि भनेर चाहिँ एकदमै आत्तिरहेको हुन्छ, अथवा डेङ्गु र सामान्य ज्वरो हो अथवा भाइरल फिभर हो भनेर चाहिँ कसरी छुट्याउन सकिन्छ, त्यसको केही विधिहरू छ?
0: हजुर, छ यसको है. अब यसमा चाहिँ सुरुमा त दुवैमा ज्वरो आउने नै हो होइन, दुबईमा ज्वरो आउने भए तापनि यिनीहरूमा चाहिँ फरकहरू चाहिँ छ। अब सामान्य भाइरल ज्वरोमा चाहिँ रुगाखोकी लाग्ने, घाँटी दुख्ने, सिगानहरू बग्ने यस्तो चाहिँ हुन्छ, शरीरहरू कमजोर हुने त्यस्तो चाहिँ सामान्य भाइरल ज्वरोमा चाहिँ हुन्छ। तर अब डेङ्गुमा चाहिँ अचानक एकदम तीव्र गतिमा चाहिँ ज्वरो आउँछ, 103-104 ज्वरो आउन थाल्छ, अचानक र तीव्र हुनु पर्यो। त्यसपछि भाइरलमा चाहिँ अलिक सामान्य तरिकाले बिस्तारै बिस्तारै ज्वरो बढ्दै गएर 103-104 नै आउँछ आउनु पनि यसमा पनि। तर अब डेङ्गुमा चाहिँ पछाडिको आँखाहरू दुख्ने होइन, अनि पछाडि आँखाको भागहरू दुख्ने, हड्डीहरू जोर्नीहरू चाहिँ दुख्ने हुन्छ, जसलाई चाहिँ हामी ब्याकबोन फिभर भन्छौँ। त्यसपछि चाहिँ हाम्रो छालामा चाहिँ रातो दागहरू डाबरहरू देखिने हुन्छ डेङ्गु लागेको अवस्थामा। त्यसपछि अर्को एकदम प्रमुख भनेको चाहिँ हामीले चाहिँ यसमा चाहिँ रगतको जाँच गरेर चाहिँ छुट्याउन सक्छौँ। डेङ्गुको आफ्नै जाँच हुन्छ जसमा सिबिसी र हाम्रो NS1 एन्टिजेनको चाहिँ हामी टेस्ट गर्छौँ। त्यसमा चाहिँ पोजिटिभ आएपछि चाहिँ ए डेङ्गु ज्वरो रहेछ, डेङ्गु फिभर रहेछ भनेर चाहिँ हामी चाहिँ यसबाट चाहिँ छुट्याउन सक्छौँ। सामान्यत भाइरल फिभरमा चाहिँ त्यस्तो रगतको रिपोर्टहरूमा त्यस्तो ड्रास्टिक चेन्ज या फिर चाहिँ ठुलो परिवर्तन चाहिँ देखिँदैन। तर डेङ्गुमा चाहिँ प्लेटलेट्सहरू कम हुने होइन, अनि अर्को चाहिँ अब हेमेटोक्रिटहरू चाहिँ कहिले काहीँ बढ्ने घट्ने त्यस्तो भइरहेको हुन्छ। र प्रमुख चाहिँ हामीले रगतकै परीक्षण गरेर सिबिसी र एन्टिजेनको परीक्षण गरेर चाहिँ डेङ्गु चाहिँ छुट्याउन सकिन्छ भाइरल फिभरमा।
1: हजुर, भनेपछि ठ्याक्कै कुन समस्या हो भनेर त अस्पताल आएर अथवा सम्बन्धित उपचार केन्द्रमा नै गएर चाहिँ रगतहरू जाँच्ने कुराहरू भयो होइन। त्यो चाहिँ बाल बालिकाहरूमा अझ मान्छेहरू चाहिँ एकदमै प्यानिक हुनुहुन्छ, आमा बुवाहरू प्यारेन्ट्सहरू चाहिँ। अनि बाल बालिकाहरूमा ज्वरो आउँदा चाहिँ अभिभावकहरू जुन डराएको देख्दाखेरि चाहिँ के कुरामा पनि ध्यान दिनुपर्ने हो उहाँहरूलाई भनेर पनि थोरै कार्यक्रममा जोड्न मन लाग्यो मलाई। यसबारे नि बताइदिनुहोस् न, बच्चाहरू ज्वरो आउँदा चाहिँ अभिभावकहरू आतिन्छन् स्वाभाविक रूपमा नै, र उहाँहरूले चाहिँ आफ्नो बच्चालाई ज्वरो आउँदा के कुरामा चाहिँ ध्यान दिन सकिन्छ होला?
0: यसमा चाहिँ अब बाल बालिकाहरूमा चाहिँ ज्वरो आउँदा चाहिँ कुनै सिम्टम्सहरू चाहिँ अलि अत्याधिक रूपमा देखिने हुन्छ, जस्तै हामी सिजर भन्छौँ, फेब्राइल सिजर भन्छौँ होइन, यस्तो कुराहरू चाहिँ देखिने हुन्छ। अब यसले गर्दा नै अभिभावकहरू चाहिँ अलिकति आत्तिनुहुन्छ। अब इमर्जेन्सी साइन होइन, आपतकालीन लक्षणहरू के छन्, अब यसको बारेमा चाहिँ म अलिकति भन्छु होइन। यो चाहिँ अब 3-4 पोइन्ट छ होइन, विशेष गरी बच्चा बच्चीहरू हुनुभएको अभिभावकहरूले अनि अब आफ्नो छेउछाउमा हिँडिराख्ने बच्चा बच्चीहरूलाई चाहिँ अलिकति ध्यानपूर्वक चाहिँ हेर्नुपर्ने अवस्था हुन्छ। यसैले अब फर्स्टमा चाहिँ बच्चा बच्चीहरूलाई चाहिँ सिटामोल दिँदा चाहिँ हामी जथाभावी रूपमा चाहिँ दिनु हुँदैन, उनीहरूको वेट अनुसार तौल अनुसार चाहिँ दिनुपर्छ। अनि 6 महिनादेखि 5 वर्षसम्मको बालबालिकाहरूको चाहिँ तापक्रम चाहिँ 81 बढ्दाखेरि चाहिँ कहिलेकाहीँ चाहिँ काम्ने हुन्छ, जसलाई चाहिँ अघि मैले भने फेब्राइल सिजर जस्तै, फेब्राइल सिजर नै भनिन्छ, यो चाहिँ छारे जस्तै जस्तै देखिन्छ, जसमा आँखाहरू माथि पल्टाउने काम्ने हुन्छ। त्यो चाहिँ अब बच्चा बच्चीहरूले चाहिँ ज्वरोको तापक्रम जुन छ त्यो चाहिँ शरीरले थेग्न सक्दैन, हाम्रो ठुलो मान्छेहरूको जस्तो थेग्न नसकेको कारणले गर्दाखेरि चाहिँ त्यस्तो सिजर आउँछ। यदि त्यस्तो भयो भने चाहिँ उसलाई चाहिँ तुरन्त अस्पताल लैजानुपर्छ होइन। त्यसपछि अर्को भनेको बच्चा बच्चीले चाहिँ 24 घण्टामा चाहिँ कतिचोटि पिसाबहरू फेरिरहेको छ, ज्वरो आएको अवस्थामा कतिचोटि पिसाब फेरेको छ, 4-6 पटक चाहिँ कम्तीमा नै पिसाब फेरेको हुनुपर्छ। यदि छैन भने चाहिँ भित्रको अङ्गहरूमा या फिर चाहिँ कहिलेकाहीँ किडनीहरूमा समस्या आउने या फिर चाहिँ डिहाइड्रेसन जुन चाहिँ हाम्रो शरीरमा चाहिँ तरल पदार्थको कमी हुने चाहिँ हुनसक्छ। बच्चा बच्चीहरूको शरीर चाहिँ अलिकति सानो हुने, त्यसपछि अलिक भर्खरै नयाँ बनेको हुने भएको कारण

0: तिनै कुराहरू हो। अब यसैलाई नै हामी रेड फ्ल्याग्सहरू भन्छौँ होइन। अब कहिले काहीँ चाहिँ बच्चाहरूमा चाहिँ सास फेर्न गाह्रो भयो या छिटो छिटो सास फेर्यो, केही खाने बित्तिकै बान्ता भइहाल्ने त्यस्तो भयो, अनि केही पिउन नसकेको अवस्था जस्तो, अत्याधिक सुस्त हुने, बेहोस हुने, बरबराउने, काम्ने त्यस्तो भयो भने चाहिँ तुरन्त भन्दा तुरन्त एकदमै छिटो चाहिँ अस्पताल लैजानुपर्छ। अनि डेङ्गुको केसमा चाहिँ कहिले काहीँ चाहिँ बच्चाहरूमा पनि छालामा चाहिँ निलो हुने, रातो दागहरू, त्यस्तो चक्काहरू देखिने होइन, नाकबाट या गिजाबाट चाहिँ रगतहरू बग्ने त्यस्तो पनि हुनसक्छ। यस्तो भयो भने पनि तुरन्तै अस्पताल जानुपर्छ। अनि अर्को हामीले एकदमै महत्वपूर्ण कुरा के छ भने, बच्चाहरूलाई चाहिँ 5 दिनभन्दा बढी ज्वरो आयो भने चाहिँ तुरन्त अस्पताल लैजानुपर्छ। सामान्य नै ज्वरो भए पनि 5 दिनभन्दा बढी छ भने चाहिँ अस्पताल पुर्याउनै पर्छ। 2-3 दिनसम्म चाहिँ हामीले हेर्न सक्छौँ सामान्यत प्यारासिटामोल खुवाएर, तर त्योभन्दा माथि भइरहेछ भने चाहिँ अलिकति सोच्नु नै पर्ने हुन्छ। त्यसपछि 3 महिनाभन्दा माथिको शिशुहरू छ, बच्चाहरू 3 महिनाभन्दा माथिको छ भने, 100 डिग्रीभन्दा माथि ज्वरो आयो भने पनि त्यो नै अलिकति रेड फ्ल्याग साइन, इमर्जेन्सी साइन चाहिँ हुनसक्छ। त्यही भएर यस्तो खण्डमा चाहिँ हामी तुरन्तै अस्पताल पुगेर डाक्टरको सल्लाह चाहिँ लिनुपर्छ।
1: हजुर, हामी चाहिँ अब कार्यक्रमको अन्तिम अन्तिममा पनि छौँ र हाम्रो यो धेरै जसो श्रोताहरूको जिज्ञासा यो बारेमा पनि अझ विस्तृत रूपमा बताइदिनु भयो भने भन्ने कुराहरूको उहाँहरूको अनुसार चाहिँ हामीले कार्यक्रम बनाएका छौँ। र डाक्टर साहबलाई एकदमै म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। एकदमै राम्रो आफ्नो महत्वपूर्ण विचारहरू चाहिँ यसमा राखिदिनु भएको छ। आफ्नो व्यस्त समयको बावजुद पनि हामीलाई समय दिएर हाम्रो श्रोताहरूको जिज्ञासाहरू पनि मेटाइदिनु भयो र कार्यक्रममा चाहिँ यसरी समय दिनुभएको लागि डाक्टर साहबलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अन्तमा हाम्रो रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूको लागि के भन्न चाहनुहुन्छ?
0: मलाई पनि आफ्नो यो विचारहरू यस कार्यक्रम मार्फत श्रोता माझ राख्ने अवसर दिनुभएकोमा यहाँ र यहाँको रेडियो टिमलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब सबैजना स्वस्थ रहनु होला। ज्वरो आएमा या फिर चाहिँ आफूलाई केही शंका लागेमा हाम्रो एलडीसीएस नमुना हस्पिटल सधैँ नै खुला छ, यहाँ आएर परामर्श लिन हजुरहरू सक्नुहुन्छ। यति भन्दै सबैजनालाई चाहिँ सधैँ स्वस्थ रहनु होला अनि पानी चाहिँ अलिकति बढी पिउनु होला भन्दै बिदा माग्न चाहन्छु।
1: हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ। तपाईँको कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव, प्रतिक्रिया, जिज्ञासा अथवा तपाईँहरूलाई कुनै रोगको बारेमा विस्तृत जानकारी चाहिएको छ भने पनि हामीलाई तपाईँले एजिसिएस नमुना सामुदायिक अस्पतालको सिधा सम्पर्क नम्बरहरू 0-60-40-21-23, 0-60-40-21-24 र 0-60-590-448 तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ भने तपाईँले सुनिरहनु भएको रेडियोहरूको वेबसाइट, फेसबुक र रेडियोमा पनि तपाईँले सम्पर्क गरेर आफ्नो सल्लाह, सुझाव, प्रतिक्रिया, ताली गाली जे छ तपाईँले दिन सक्नुहुनेछ। र तपाईँले अहिले सुन्दै रहनु भएको कार्यक्रम स्वास्थ्य सरकार स्टेप अप तथा स्केल अप परियोजनाको सहयोगमा तयार गरिएको हो, जुन चाहिँ एडिसिएस नमुना अस्पतालको अन्तर्गत चलिरहेको छ। र यो परियोजनाले समुदायमा नसर्ने रोगहरूको रोकथाम, मानसिक स्वास्थ्य प्रबन्धन तथा स्वास्थ्य सम्बन्धी सचेतना र अभिवृद्धिका लागि निरन्तर कार्य गर्दै आइरहेको छ। र अन्तमा चाहिँ यो कार्यक्रम नियमित रूपमा प्रसारण गर्ने रेडियो मर्स्याङ 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज, रेडियो भोटे एउटा 90.8 मेगाहर्ज साथै सम्बन्धित रेडियोका फेसबुक पेज, वेबसाइट र हाम्रो पात्रोबाट कार्यक्रम सुनिरहनु भएको तपाईँ सम्पूर्ण श्रोताहरूमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् र कार्यक्रममा आजको हाम्रो जुन बहुमूल्य समय दिनुभयो डाक्टर विवेक पौडेललाई पनि पुनः धन्यवाद भन्दै म कार्यक्रम प्रस्तोता शोभा ठकुरी बिदाउन चाहन्छु। अर्को हप्ता फेरि यसै समयमा हामी भेट्नेछौ। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् र कार्यक्रम स्वास्थ्य सरकार सुन्दै गर्नुहोला। नमस्कार।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिभेज तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9842039799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
0: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
3: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
0: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
3: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
0: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
3: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665240435, 0665240475, मोबाइल नम्बर 9856045735।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, त्यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, दसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: शिक्षकको आवश्यकता सम्बन्धी अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गंगा मिलन माध्यमिक विद्यालय बेसी सहर नगरपालिका छ मकै डाँडामा नेपाल सरकारबाट तलब भत्ता खाने गरी निम्न अनुसारको बाल विकास सहजकर्ताको आवश्यकता भएकाले निम्न अनुसारको नेपाली नागरिकले तोकिएको मितिभित्र निवेदन दिनुहुन विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सर्व जानकारीका लागि सूचित गरिएको छ। शैक्षिक योग्यता एसईई उपलब्ध योग्यतालाई प्राथमिकता दिइनेछ। उमेरको हद 18 वर्ष पूरा भई 40 वर्ष ननाघेको। निवेदन दरखास्त दस्तुर 1000 रुपियाँ मात्र। नगद वा राष्ट्रिय वाणिज्यिक बैंक 6394001000002600001 मा दाखिला भोचर तलब भत्ता रु 19000 मात्र। दरखास्त बुझाउनु पर्ने अन्तिम मिति 2083 5/11 दिनको 4 बजेसम्म। सम्पर्क मिति 2083 5/11 4 बजे पश्चात। दरखास्त बुझाउने स्थान विद्यालय प्रशासन। परीक्षा मिति सम्पर्क मितिमा नै जानकारी गराइनेछ। परीक्षाको किसिम लिखित, मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक हुनेछ। आवश्यक कागजातहरू सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र स्थायी लेखा नम्बर पत्र प्रतिलिपि। सम्पर्क नम्बर 9856045960। जीमेल gamgamilan23@gmail.com। जङ्क बहादुर अधिकारी, प्रधान अध्यापक।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: ओहो हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जानु भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेन्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायणस्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 0 66 520 227, मोबाइल नम्बर 9842 49 129 र 9841 52 091।
5: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
6: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
5: त्यहाँ त ब्रोइलर कुखुरा चल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे।
6: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
5: ल त म पनि त्यतै जाने भए।
7: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ। प्रोपाइटर हरिकृष्ण बुढाथोकी।
8: सम्पर्क मोबाइल नम्बर 9855 45 141 र 9863 52 615।
9: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
10: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
11: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
12: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
11: ए हो र, के पाइन्छ?
12: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
7: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स पलङ सोफा लो बेड दराज किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट पर्दा सिरक डसना सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू राइस कुकर पंखा हिटर मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा बाल्टी कुर्सी टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
9: नोट कामाक्षा फर्निचरमा दसैं तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
7: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी शहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चौक लम्सुङ प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई सम्पर्क फोन नम्बर 0665204727 मोबाइल नम्बर 9845424264 र 9847609015
13: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: किन हाँसे हो नि बुढा? तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि। तुलै थर्किने गरी हाँसे कहाँ? हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू: दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
0: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9191920981।
2: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
3: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
2: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि।
3: चिन्तै नगर्नुहोस् न बुढा, बेसी सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउन।
4: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
0: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
3: सम्पर्क फोन नम्बर 9816685520, 9806662162 र 0665231381। दिपा सुनचाँदी पसल, विश्व नगरपालिका 8, नारायणी स्थान, लमजुङ।
1: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
0: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
0: हाम्रा सेवाहरू: हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोपाइटर सृजना श्रेष्ठ।
0: सम्पर्क नम्बर 9462618202 र 9403197789।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
0: नोट: सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
2: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
3: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
2: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि।
3: चिन्तै नगर्नुहोस् न बुढा, बेसी सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउन।
4: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
0: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
3: सम्पर्क फोन नम्बर 98165852020, 98066662162 र 0665231381। दीपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्सुङ।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
2: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
3: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
2: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
4: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
0: ए बुढा, घर बनाउने सपना

0: बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
3: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
2: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
3: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
2: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
3: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
2: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
3: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
4: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
3: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेस्टसहर लमजुङ।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: गोरो दुखे कहिले टाउ को दुख्ने कहिले पेट दुख्ने के दुखे हो दुखे हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसै भएन।
1: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु।
0: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो।
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093।
3: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोपाइटर टेकजङ गुरुङ नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो बेसी सहर नगरपालिका साथ मनाङे चौतारा सम्पर्क फोन नम्बर 0665920903 मोबाइल नम्बर 9841680025।
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
7: उलाई फर्किने गरे कालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि टोलै फर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङका दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ।
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9811920981।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरीबार लमजुङ, प्रोप्राइटर हरेकृष्ण बुढाथोकी।
3: सम्पर्क मोबाइल नम्बर 98565 41141 र 98636 52615।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-602-299।
8: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
9: पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
8: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
9: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
8: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
9: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
8: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98560-45745।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन ज्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845444264 र 9847609015।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओहो
1: हेर्छन् टाढैको साइत हो कि कसो हो, बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चौक, लमजुङ। सम्पर्क फोन नम्बर 0665 20 227, मोबाइल नम्बर 98 462 49 100।

0: 29 र 98461-5901.
1: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
2: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
1: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
2: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460-98911।
3: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
4: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
3: अब के गर्नुहुन्छ त दाई?
4: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
3: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरानु, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560-45401 र 98261-73799।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसको झिङ खोलामा नन्द स्प्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचिसहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
3: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
3: ल त, म पनि त्यतै जाने भए।
5: बुढा थोकी ब्रदर सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ। प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
6: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863652615।
7: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
8: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
9: के तपाईँ निशुल्क जापानिज भाषा

0: पुगेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
2: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
3: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
2: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
3: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
2: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
3: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
2: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्म। सम्पर्क फोन नम्बर 0665204535, 0665204575, मोबाइल नम्बर 9856045।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
4: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
5: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
4: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
4: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
3: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98175438।
6: ओहो, हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
7: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
6: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
8: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 98462949129 र 98461052091।
9: दाई,
2: स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
9: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
2: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
9: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: दाई पैसा त टन्नै कमाएर ल्याउने भयो अरे।
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटो कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरामे, लम्जु, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560445401 र 98261737799।
3: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
5: हाम्रा सेवाहरू: हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा, लमजुङ, प्रोपाइटर सृजना श्रेष्ठ।
5: सम्पर्क नम्बर 98462018202 र 98403197799।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा, लमजुङ।
5: नोट: सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
6: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
0: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
6: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
0: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण चौकमा रहेको दिपा सुनसादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
7: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
8: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 98168580520, 98066661 र 06651381। दिपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लम्जुङ।
9: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
4: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
9: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
10: जयलक्ष्मी सुनचाँदी पसल बेची शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला, केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर शहर लमजुङ।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोप्राइटर तेजचन्द गुरुङ, नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 9841680025।
6: ओहो हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
7: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
6: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
8: न्यु जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यु जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
9: न्यु जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0663520227, मोबाइल नम्बर 9842649129 र 9841652091।
10: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
11: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
10: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
11: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोप्राइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9840698911।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: कस्तो दुख, कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मिसै भएन।
1: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही बेसी सरको सेरा चोकदेखि काराटार जाने बाटो छ नि, त्यही जाम बरु।
0: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा,
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
3: दाई पैसा त तन्नै कमाएर ल्याउनु भयो क्यारे?
4: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किए पनि पर्ने।
3: अब के गर्नुहुन्छ त दाई?
4: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु।
3: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको
4: सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु।
3: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस

0: जल सप्लायर्सले बुंगुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरामी लम्जुङ प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 98560445401 र 98261737799।
1: अहिले बिहानको 11 बज्यो।

हजुर नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com मा हाम्रो पात्रोय एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकैसाथ प्रसारण हुने 11 बजेदेखि 12 बजेसम्मको कल टाइममा सम्पूर्ण श्रोताबिनहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज भने म कार्यक्रम प्रस्तुत भगवती छु भने प्राविधिक कक्षाबाट साथ दिइरहनु भएको छ सीतारामले। श्रोता मित्र कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। आज भने हामी शुक्रबारे बसाईमा छौं श्रोताबिनहरू। शुक्रबारे बसाईमा भने हजुरहरूले जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ। हामीसँग जोडिनको लागि 0665211183 को कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। श्रोताबिन कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदमा हुनुहुन्छ भने पक्कै पनि कल सम्पर्क गर्नुहोला, हामीसँग जोडिनुहोला, रमाइला रमाइला कुराकानी गर्न सक्नुहुनेछ। आज भने हजुरले आफूलाई मनपर्ने गीतहरू रोज्न सक्नुहुनेछ, जुनसुकै नेपाली गीत पनि रोजेर आफ्नो इष्टमित्र साथी आफन्तजनहरूलाई सम्झना समर्पण गर्न सक्नुहुनेछ। यदि फुर्सदमा हुनुहुन्छ भने पक्कै पनि कल सम्पर्क गर्न सक्नुहुनेछ। श्रोताबिनहरू जहाँ रहनुहुन्छ स्वास्थ्य रहनुहोस्, व्यस्त रहनुहोस्, साँची रहनुहोस्, खुसी रहनुहोस् र सँगसँगै हामीलाई पनि माया गरिदिनुहोस्। हामी पनि तपाईँहरूको माया साथ हौसलाले अगाडि बढ़िरहेका छौं। पक्कै पनि तपाईँहरूले माया गर्दा हामी एकदमै खुसी हुनेछौ। कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ 0665211183 कल सम्पर्क गर्न सक्नुहुनेछ र आज भने गीत रोज्न सक्नुहुनेछ। श्रोताबिनहरू यदि कार्यक्रम सुनिरहनु भएको छ भने पक्कै पनि कल सम्पर्क गर्नुहोला। यति बेला भने एउटा सांगीतिक कोशेली

0: हजुर सुमधुर सांगीतिक कोशीलीपछि पुनः स्वागत छ। यति भन्दैथे कोही साथी कल लाइनमा आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो नमस्कार।
1: हजुर नमस्ते दिदी।
0: नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: बेसी सहरबाट पूजा परेर दिदी।
0: पूजा बोल्नु भएको छ बेसी सहरबाट भन्नुभयो है। के छ पूजाजी, खबर सुनाउनुहोस्।
1: हजुर एकदम ठिक छ दिदी, अनि हजुर
0: हजुर हाम्रो पनि एकदमै ठिक ठाक छ है। के गर्दै हुनुहुन्छ यति बेला? बसिरहनु भएको छ है, घाम लाग्छ, घाम लागेको छ, फ्यान लाएर बस्नु भएको छ क्या हो?
1: हजुर
0: है हुन्छ। हजुरलाई कार्यक्रम सुनिरहनु भएको छ? ए हस् हुन्छ। आजको विषय वस्तु छ, हजुरले जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ है त? हजुर कुन चाहिँ गीत रोज्न चाहनुहुन्छ? न्याउली बनाईमा हितैको मायालाई राखे मनाईमा हो।
1: हजुर दिदी। हजुर
0: कसले गाएको थाहा छ हजुरलाई?
1: शान्तिश्री परियार हुनुहुन्छ।
0: हजुर शान्तिश्री परियार।
1: अनि केटामा चाहिँ थाहा भएन है अलिकति।
0: ए हो र, हुन्छ ठिकै छ। हामी गीत बजाउँछौ, एकैछिन पछि हामी गीत बजाउँछौ। को कोलाई सम्झन चाहनुहुन्छ?
1: पहिलो प्रथम सम्झिन चाहन्छु हजुरलाई।
0: हजुर धन्यवाद।
1: अनि मेरो नन्द हुनुहुन्छ, नन्दलाई, मेरो श्रीमानलाई, बच्चापछि घर फ्यामिली कार्यक्रम सुन्नुहुने सम्पूर्णजनालाई सम्झिन चाहन्छु।
0: सबैजनालाई सम्झिन चाहनुहुन्छ। न्याउली बनाईमा हितैको मायालाई राखे मनाईमा भन्नुभयो है।
1: हजुर दिदी। हजुर
0: हस् हुन्छ, अहिले भने छुट्टै भयो पूजाजी।
1: हस् दिदी।
0: हस् हुन्छ। बाबा उहाँ हुनुहुन्थ्यो पूजाजी, हुनुहुन्थ्यो बेसी सहरबाट। अब भने हजुरहरूको पालो आइसकेको छ है श्रोता मित्रहरू। 0665211183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ र गीत रोज्न सक्नुहुनेछ। अहिलेलाई भने पूजाजीको रोजाएको सांगीतिक कोशेली।

0: हजुर, सांगीतिक कोसेलीपछि पुनः स्वागत छ श्रोताबिनहरू। आज भने हामी शुक्रबार बसाईमा छौ। शुक्रबार बसाईमा भने तपाईँलाई मनपर्ने जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ। आउनुहोस् हामीसँग कल सम्पर्क गरेर रमाइलो रमाइलो कुराकानी सँगै हजुरले गीत पनि रोज्न सक्नुहुनेछ र आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। आउनुहोस् 0665211183 कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ श्रोताबिनहरू। तपाईँहरू कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। पक्कै पनि श्रोतामिनहरू, आज भने हामी शुक्रबार बसाएमा छौ। शुक्रबार बसाएमा तपाईँहरूले गीत रोज्न सक्नुहुनेछ आफूलाई मनपर्ने गीतहरू, र तपाईँहरूले हाम्रो फेसबुक पेजमा पनि कमेन्ट गर्न सक्नुहुनेछ। म कार्यक्रमको अन्त्यमा हजुरको कमेन्टलाई पक्कै पनि पढेर सुनाउनेछु। कार्यक्रम निहाल्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ भने हाम्रो फेसबुक पात्रमा फेसबुकमा पनि कमेन्ट छोड्न सक्नुहुनेछ। कार्यक्रमको अन्त्यमा हजुरको कमेन्ट पढेर सुनाउनेछु, कमेन्टमा पनि सम्झन समर्पण गर्न सक्नुहुनेछ। कार्यक्रमलाई निहाल्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ भने पक्कै पनि कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। र हिजोको लक्की कलर चाहिँ को हुनुभयो होला, हजुरहरूको मनमा पनि खुदुली खुदुली भइरहेको होला। यति भन्दै थिए, कोही साथी कल लाइनमा आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: नमस्ते बहिनी, म पाउँदीबाट लक्ष्मी प्रसाद मिश्र बोल्दैछु।
0: पाउँदीबाट भन्नुभयो?
1: हजुर हजुर,
0: पाउँदीबाट लक्ष्मी प्रसाद भन्नुभयो है?
1: हजुर हजुर, लक्ष्मी प्रसाद मिश्र।
0: के छ लक्ष्मी प्रसाद जी खबर?
1: एकदम ठिकै छ। आजबाट 11 बजेदेखि 12 बजेसम्म कल ट्राममा विभिन्न
0: सुन्छ। हजुरलाई धेरै धेरै धन्यवाद। पहिले पनि कुराकानी भएको थियो हजुरको मसँग, ए हजुरले मलाई चिन्नुहुन्छ, उसो भए मजासँग कुराकानी भएको छ है।
1: तपाईँ मगर बहिनी होइन?
0: होइन नि, म त भगवती हो नि।
1: ए भगवती बहिनी, समाचार बाँचेको होइन?
0: हजुर।
1: ए ल चिन चिन, ल ल ल, मेरो समाचार बजार हेर्नुहुन्छ तपाईँले, हाम्रो मेरो
0: हजुर। के छ पाउँदैतिरको खबर सुनाउनु?
1: एकदमै ठिकै छ, मौसम त गर्मी छ, त्यहाँदेखि फरक नै छ र।
0: सुन्छ, फोन गर्नुभयो, एकदमै खुसी लाग्यो लक्ष्मी प्रसाद जी, सम्झिनु भएको रहेछ है।
1: फोन हुन्छ मेरो है त?
0: हजुर। ए सुन्छ, हजुरलाई धेरै धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला, नियमित फोन गर्नुहोला है।
1: सुन्छु सुन्छु, म रेडियोको चाहिँ शुभ दिन हुन्छ तारिखको।
0: हजुर,
1: प्लस म सानै पनि।
0: सुन्छ, विषयवस्तुतिर जाउँ है।
1: हजुर, आज के गीत सुन्ने हो हामी?
0: हजुर, आज गीत रोज्ने दिन हो, कुन चाहिँ गीत रोज्न चाहनुहुन्छ?
1: आधुनिक गीत,
0: हजुर, नेपाली गीत, जुनसुकै गीत पनि रोज्न सक्नुहुन्छ।
1: नेपाली गीत, नेपाली गीत, मेरै शब्द रचनामा गाइएका दुईटा गीत छन्।
0: हजुर,
1: यो बबिना भट्टराई सर्च गर्नुहोस्, त्यहाँ चाहिँ चारु भन्ने छ,
0: सरु
1: चारु
0: चारु
1: बबिना भट्टराई सर्च गर्नुहोस्, त्यहाँ मेरै फोटो आउँछ।
0: हजुर,
1: अनि देख्नुहुन्छ त्यही गीत बजाइदिनु न। त्यहाँ प्रविधिले भनेको स्वागत गर्दा फेला पार्नु भएन उहाँले।
0: ए अर्को हजुरको आफ्नै गीत हो यो चाहिँ?
1: त्यो पनि मेरै हो, अर्को ट्रान्सफरले गएको पनि मेरै हो।
0: ए हुन्छ, अर्को भन्नुहोस् न त, उहाँले त्यो गीत चाहिँ फेला पार्नु भएन।
1: अर्को दृश्य नेपालमा स्वागत गरौँ त,
0: दृश्य नेपाल,
1: दृश्य नेपाल स्वागत गरौँ, छातीभित्र भन्ने जुन गीतको बोल छ,
0: के गीत छ अरे?
1: छातीभित्र भन्ने गीतको,
0: छातीभित्र भन्नुभयो,
1: ठुलो अक्षर लेखेको छ।
0: हजुर,
1: लक्ष्मी प्रसाद मिश्र मेरै नाम छ त्यहाँ अगाडि नै फोटो।
0: हजुर,
1: राई साइल पनि मेरो छ, पाउनु भएन नि, जुन बजेदेखि पनि हुन्छ।
0: ए छातीभित्र भन्ने छ है गीतको बोलाइ?
1: अँ अँ, ठुलो अक्षर छ,
0: छातीभित्र भन्ने गीतको बोल छ होइन? अनि अहिले चाहिँ कता हुनुहुन्छ, पाउँदीतिर हुनुहुन्छ?
1: मैले सुन्नुभयो तर आइरहेको छु र, नेट भयो न त म मेसेन्जरमा पठाइदिन्छु नि मेरो लिङ्क है।
0: हजुर, ए हुन्छ, ठिकै छ, हामी खोज्दैछौँ, टेन्सन नगर्नु, भेटेसम्म बजाइदिन्छौँ, नभए हजुरको लिङ्क चाहिँ पठाइदिनु होला होइन,
1: म अर्को दिन बजाउँ होला, अहिले जुन बजाइदिनु हुन्छ,
0: अहिले चाहिँ जुन बजाइदिए पनि हुन्छ। हस् हुन्छ, हजुरको गीत चाहिँ आजलाई हामीले भेट्न सकेनौ, सरी भन्न चाहन्छौ है, हजुरले लिङ्क पठाइदिनु होला, हामी अहिले चाहिँ जुन एउटा गीत बजाइदिन्छौ हजुरको, त्यो गीत मार्फत चाहिँ को कोलाई सम्झन चाहनुहुन्छ?
1: सर्वप्रथम प्राविधिक रहने नानी र हजुरको सञ्चालिका।
0: हजुर, धेरै धेरै धन्यवाद।
1: रेडियो 44 मेगाहर्ज अब यो गीत बज्छ, बजेको गीत सुनाउनु गर्छु, र साथै सबैले पनि आजबाट यो नयाँ कार्यक्रम भएको हुँदा श्रोताहरूले यसै रेडियो चौतारीमा फोन गरेर आफ्नो आफ्नो मन परेको गीतहरू बजाउन अनुरोध पनि गर्छु म श्रोताको तर्फबाट है त
0: धन्यवाद हुन्छ नमस्ते बाबाई उहाँ हुनुहुन्थ्यो लक्ष्मी प्रसाद हुनुहुन्थ्यो पाउँदीबाट हुनुहुन्थ्यो श्रोता मित्र अब भने हजुरहरूको पालो आइसकेको छ 06651 183 मा कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ अहिलेलाई भने सांगीतिक कोशेली।

0: हजुर, सांगीतिक कोसेलीपछि पुनः स्वागत छ श्रोता मित्रहरू। आज भने हामी शुक्रबारे बसाईमा छौ। शुक्रबारे बसाईमा भने तपाईँले जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ र हरेक दिन एकजनालाई लक्की कलरलाई ग्रीन फिल्ड झोल मोमोबाट एक प्लेट झोल मोमो प्रदान गर्नेछ। को हुनुहुन्छ त लक्की कलर, त्यसको लागि हामीलाई सम्झनुहोस्। 06651183 कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। कतै बिर्सिनु भएको त छैन नि नम्बर। कल सम्पर्क गर्नको लागि फेरि पनि भन्दैछु, 06651183 कल सम्पर्क गर्न सक्नुहुनेछ र लक्की कलर बन्न सक्नुहुनेछ। यति भन्दै थिए, कोही साथी कललाई आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते। हजुर नमस्कार, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: म राजकुमार गुरुङ,
0: राजकुमार गुरुङ भन्नुभयो है?
1: हजुर हजुर,
0: बेसी सहरबाट।
1: हजुर हजुर,
0: के छ राजकुमारजी, खबर सुनाउनुहोस्।
1: ठिकै छ, भन्नु पर्यो
0: ठिकै छ है। बेसी सहरमा हुनुहुन्छ?
1: हजुर,
0: कार्यक्रम सुनिरहनु भएको छ?
1: कार्यक्रम सुनिरहेको छु।
0: ए, कार्यक्रम सुनिरहनु भएको छ है? पहिलो चोटि फोन गर्नु भएको हो कि पहिलो पनि फोन गर्नु भएको थियो?
1: म चाहिँ पहिलो पटक नै हो।
0: ए, पहिलो चोटि फोन गर्नु भएको छ है?
1: हजुर हजुर,
0: सुन्छ। अब भने नियमित फोन गर्नुपर्छ है राजकुमारजी। सुन्छ, विषयवस्तुको बारेमा थाहा छ हजुरलाई?
1: विषयवस्तुको आज खासै जानकारी त थिएन, तैपनि भन्नुहोस् न एकचोटि सबैले आज के छ त।
0: सुन्छ, म भन्छु है त। हाम्रो चाहिँ आज जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ हजुरले।
1: ए, नेपाली गीत?
0: हजुर, नेपाली गीत जुनसुकै पनि रोज्न सक्नुहुन्छ।
1: नेपाली गीत भनेपछि कुन बजाउने त?
0: हुन्छ हजुरको इच्छा, हामीले भेटेसम्म हजुरको गीत बजाइदिन्छौँ, भेटेनौ भने फेरि हामीले आफ्नै तरिकाले पनि बजाउन पर्ने हुन्छ है।
1: हुन्छ हुन्छ, अहिलेलाई चाहिँ गुरुङ गीत बजाउने म्याम।
0: गुरुङ गीत भन्नुभयो?
1: हजुर,
0: सुन्छ, भन्नुहोस् न, हामीले भेट्यौँ भने बजाइदिन्छौँ।
1: मल्सियो रामदानी बजाइदिनुहोस् न।
0: मल्सियो रामदानी भन्नुभयो?
1: हजुर हजुर,
0: मल्सियो रामदानी कसले गाउनु भएको थाहा छ हजुरलाई?
1: त्यो चाहिँ थाहा भएन, मल्सियो रामदानी भन्ने चाहिँ गुरुङ गीत नै हो।
0: ए, गुरुङ गीत भन्नुभयो, मल्सियो रामदानी है। सुन्छ, एकैछिनपछि हामी यो गीत बजाउँछौँ। को कोलाई सम्झन चाहनुहुन्छ?
1: स्पेसल्ली मेरो वाइफलाई, उहाँ चाहिँ अहिले अबोर्ड हुनुहुन्छ, त्यही कारणले।
0: हजुर
1: है त,
0: उहाँलाई मात्रै भन्नुहुन्छ?
1: रेडियो चौतारी सुनेर बस्नुहुने सम्पूर्णलाई।
0: सुन्छ, धेरै धेरै धन्यवाद। अहिलेलाई भनी छुटौँ है राजकुमारजी।
1: धन्यवाद।
0: सुन्छ, अब भाइ उहाँ हुनुहुन्थ्यो बेसी सहरबाट, राजकुमार हुनुहुन्थ्यो सोराबिन। अब भने तपाईँहरूको पालो आइसकेको छ, 06651183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ, आफूलाई मनपर्ने गीत रोज्न सक्नुहुनेछ। अहिलेलाई भने राजकुमारजीको रोजाइको यो साङ्गीतिक कोसेली।

0: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
1: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
0: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
1: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
2: हार्दिक निमन्त्रणा, लमजुङ जिल्लामा रहेको कृष्ण साहित्यिक मञ्च लमजुङको 7 साधारण सभा तथा 8 स्थापना दिवस गण्डकी प्रज्ञा प्रतिष्ठानका राज्य सदस्य श्री टुक्का देवी पौडेल आचार्यको प्रमुख अतिथ्यतामा हुने उत्तम कार्यक्रममा सम्पूर्ण कृष्ण आजीवन सदस्य सृष्टा, साहित्यकार, कवि, बुद्धिजीवी, शिक्षा प्रेमी एवं समेक्षित सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति 2083 भाद्र 7 गते आइतबार। स्थान लक्ष्मी नारायण पुस्तकालय। समय दिनको 10:45। कार्यक्रमहरू प्रतिवेदन प्रस्तुत, सम्मान कार्यक्रम, कवि एवं बाल प्रतिभा सम्मान, साथमा नृत्य एवं रचना वाचन, विविध कार्यक्रमहरू। अध्यक्ष कमला तनाई एवं विष्णु साहित्यिक मञ्च परिवार लमजुङ।
0: के तपाईँको बोलेरो जीप तथा अन्य सवारी साधनमा समस्या आएको छ? यदि आएको छ भने अब चिन्ता नगर्नुहोस्। बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार नजिकै रहेको साई अटो वर्कसपमा दक्ष मेकानिक तथा टेक्निसियनद्वारा महिन्द्रा तथा सुजुकी कम्पनीका बोलेरो जीप लगायत विभिन्न सवारी साधनका पार्ट पुर्जाहरू उपलब्ध हुनुका साथै मर्मत सम्भार तथा सर्भिसिङ गरिन्छ।
3: त्यसैले पार्ट पुर्जा किन्नुहोस् वा सवारी साधनको मर्मत तथा सर्भिसिङ गर्न एकपटक अवश्य आउनुहोस् साई अटो वर्कसप।
0: बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार नजिकै।
4: प्रोपाइटर सुरेश प्रधान, मोबाइल नम्बर 98560 45090। तपाईँको सवारी हाम्रो जिम्मेवारी।
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5, भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12, मालपोत कस्तुरी टोल चितवन।
0: पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
6: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किए पनि बहिनी।

0: बुढाथोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउँडी बार लमजुङ प्रोप्राइटर हरिकृष्ण बुढाथोकी
1: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615
2: नोट हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउँडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ
3: गुणस्तरीय उत्पादन भरपर्दो सेवा हरपर्दो सेवा
4: शान्ति र विकासका लागि हाम्रो आवाज
5: स्टुडियो फार फार अवे
4: रेडियो रेडियो चौतारी रेडियो चौतारी रेडियो चौतारी 91.4 मेगाहर्ट्ज

हजुर, यो सांगीतिक कोसेली र व्यापारिक विश्रामपछि पुनः स्वागत छ श्रोता मित्रहरू। कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। 0665521183 कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ र ग्रीनफिल्ड झोल ममबाट एक प्लेट स्पेसल झोल मम प्रदान गरिनेछ। को हुनुहुन्छ त आजको लक्की कलर, त्यसको लागि हामीलाई सम्झनुहोस्। 0665521183 कल सम्पर्क गरेर जोडिनुहोस् अनि लक्की कलर पनि बन्न सक्नुहुनेछ। र फेरि अर्को कुरा पनि छ, श्रोता मित्रहरू बिर्सिनु भएको त छैन नि, हरेक दिन चौतारी कल टाइममा फोन गर्नुहुने एकजना लक्की कलरलाई गोला प्रथाबाट छनौट गरी बुद्ध डिजिटलबाट फोटो फ्रेमिङ गरी फोटो फ्रेम प्रदान गरिनेछ। श्रोता मित्रहरू हजुरहरू पनि बन्न सक्नुहुनेछ है त्यो लक्की कलर, त्यसको लागि भने हामीलाई सम्झन सक्नुहुनेछ। 0665521183 कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। हजुरहरूको मनमा खुल्दुली खुल्दुली भइरहेको होला, हिजोको लक्की कलर को भन्नुभयो त र आजको को भन्नुहुन्छ त, आज को बन्नुहुन्छ भनेर हामीले पक्कै पनि भोलि भन्नेछौ र हिजो को बन्नुभयो भनेर चाहिँ कार्यक्रम अन्तिमसम्म सुन्नु होला, मनलाई खुल्दुल खुल्दुल नगर्नु होला। पक्कै पनि हामी कार्यक्रमको अन्तिममा को बन्नुभयो त हिजोको लक्की कलर भनेर पनि सुनाउने छौ र आजको लक्की कलर चाहिँ भोलि सुनाउनेछौ। श्रोताबिनहरू कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ, कार्यक्रमलाई सुन्दै गर्नु होला, हाम्रो फेसबुक पेजमा पनि कमेन्ट छोड्न सक्नुहुनेछ। हामी कार्यक्रमको अन्तिम त्यो कमेन्टलाई पनि पक्कै पनि पढेर सुनाउने नै छौ। अहिलेलाई भने सांगीतिक कोसेली।

हजुर, सुमधुर सांगीतिक कोसेलीपछि पुनः स्वागत छ। श्रोता मित्रहरू कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। 0665-5183 कल सम्पर्क गर्न सक्नुहुनेछ श्रोताबिनहरू। हामीले दिनौ फोन गर्ने श्रोताबिनहरूलाई आइपुगे पनि झुलमा खाना लैजाने नै छ। कहाँ के गर्दै हुनुहुन्छ सम्झिनुहोस्। झोलमा एकदमै मिठो झोलमा, काठमाडौँको स्वादको झोलमा पाइन्छ है। हाम्रोमा चाहिँ तपाईँहरूले कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। 0665-5183 कल सम्पर्क गर्न सक्नुहुनेछ श्रोता मित्र। आज भने हामी शुक्रबार व्यवसायमा छौँ। शुक्रबार व्यवसायमा भने तपाईँले आफूलाई मनपर्ने जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ। हरेक दिन एकजना लक्की कलरलाई ग्रिन फिल्ड झोल ममाबाट एक प्लेट झोल ममा स्पेसल झोल ममा प्रदान गरिने छ। को हुनुहुन्छ त आजको लक्की कलर? आजको लक्की कलर थाहा पाउनलाई चाहिँ भोलिको कार्यक्रममा सहभागी हुनुपर्छ। कार्यक्रम सुन्दै गर्नुहोला। र हिजोको लक्की कलर को हुनुहुन्छ त कार्यक्रमको अन्त्यमा आउँछ है श्रोताबिनहरू। कार्यक्रम अन्त्यमसम्म सुन्दै गर्नुहोला। जसको नाम परे पनि हाम्रो श्रोताबिनहरू हुनुहुन्छ सबैजना, पक्कै पनि तपाईँले पनि कल सम्पर्क गरेर आज नपढ्नु भएको साथीहरू भोलि पनि पढ्न सक्नुहुनेछ है। कल गर्नलाई भने नछोड्नुहोला श्रोताबिनहरू। र हाम्रो हरेक महिनाको अन्तिम दिन छाई हजुरहरूलाई एउटा फोटो पनि प्रदान गरिनेछ रेडियो चौतारीको नामबाट। त्यसमा पनि कल सम्पर्क गरेरै जोडिन सक्नुहुनेछ। कल टाइममा उपस्थितै हुनुपर्नेछ श्रोताबिनहरू। 0665-5183 फोन गरेर जोडिन सक्नुहुनेछ। अहिलेलाई पनि साङ्गीतिक कोसेली।

0: 来再给我给带哦。给什么？有给什么？
1: हजुर सांगीतिक कुशलीपछि पुनः स्वागत छ श्रोता मित्रहरू सुन्दै हुनुहुन्छ होला कार्यक्रम र कतिजनाले सुन्दै हुनुहुन्छ हजुरहरूलाई पनि मनमा खुन्दुली खुन्दुली भइरहेको छ मलाई थाहा छ पक्कै पनि हिजोको लकी कलरको हुनुभयो भनेर हामीले यहाँ गोला प्रार्थना गरेर नाम पनि लिइसकेका छौ कार्यक्रम चाहिँ अन्त्यसम्म सुन्नुहोला कसको नाम पर्यो त हिजोको लकी कलरको भन्नुभयो त पक्कै पनि कल पनि गर्न सक्नुहुनेछ आज भने 0 6 5 1 1 1 3 मा कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ हाम्रो ग्रिनफिल्ड झोल ममबाट झोल मम एकदमै प्रदान गरिनेछ आउनुहोस् साथीहरू कल सम्पर्क गर्नुहोस् जोडिनुहोस् अब भने हामीलाई समयले नेटो पनि काटिसकेको छ अब हामी एकजना कलरलाई मात्र लिन सक्छौ यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि कल सम्पर्क गर्न सक्नुहुनेछ फेसबुक पेजमा पनि कमेन्ट गर्न सक्नुहुनेछ हामी त्यो कमेन्टलाई पनि अन्तिममा पढ्ने नै छौ र हिजोको लकी कलर को हुनुभयो त अब भने म नाम भन्दैछु साथीहरू को हुनुहुन्छ उहाँ चाहिँ साथीहरूले गेस्ट गर्नुभयो गेस्ट गर्न त सक्नुहुन्न होला तर पनि हामीले यहाँ गोला प्रार्थना गरेर नाम लिइसकेका छौ उहाँ हिजोको लकी कलर हुनुहुन्छ पहिलो कलर फोन गर्नुभएको थियो शिला भण्डारीजी हुनुहुन्छ उहाँलाई धेरै धेरै बधाई छ श्रोता मित्र तपाईँहरू पनि लकी कलर बन्न सक्नुहुनेछ फोन गरेर हामीसँग जोडिन सक्नुहुनेछ आजको लकी कलर को हुनुहुन्छ भनेर भोलि कार्यक्रम सुन्नुपर्ने हुन्छ भोलि कार्यक्रममा जोडिन सक्नुहुनेछ लकी कलरलाई झोलमा रेडियो चौतारीमा सम्पर्क गर्नुहोला शिला भण्डारीजू हजुरले हामी पक्कै पनि तपाईँलाई झोलमा खानदिने नै छौ र हाम्रो फेसबुक पेजमा कमेन्ट गर्नु भएको छ एम सरू हुनुहुन्छ हेलो सिस्टर नमस्ते झोलले म पनि सुन्दैछु है तनहुबाट एम सरू मगर हजुरको स्वीट भोइसमा प्रोग्राम सुन्दै बसेको छु भन्नुभएको छ सरी ल कल गर्न असमर्थ भए कुनै दिन कल गरौला मिल्छ भने आज आशा बिसी युट्युब च्यानलबाट एम सारू मगरको पहिलो कोसेली हिमचुलीमा घाम लाग्यो बोलको गीत बजाइदिनुहोस् न ल भन्नुभएको छ एम सरूजी हजुरलाई धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रम निहाल्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ कार्यक्रम अझसम्म सुन्नुहोला आजको गीत हामी पक्कै पनि बजाउने नै छौ अनि हाम्रो शिला भण्डारीजीलाई चाहिँ हाम्रो रेडियो चौतारीमा सम्पर्क गर्नुहोला हजुर हिजोको लकी कलर बनिसक्नु भएको छ अब भने तपाईँहरूको पालो है श्रोताबिनहरू लकी कलर बन्ने अहिले पनि हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौ प्राविधिक कक्षाबाट साथी हुने सीतारामलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै म भगवती पनि बिदा हुन चाहन्छु अहिले

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
2: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
1: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ, प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
5: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मिसी भइदिने।
6: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरू।
5: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
6: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा।
3: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465-64093।
7: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
8: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो।
7: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला, केही मेलो मेसै पाइन।
8: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
7: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानुपर्ने।
8: तिमी पनि साह्रै लाठी छौ, गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
7: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ।
8: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
9: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
3: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560-45783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
6: अहिले मध्याह्नको 12 बज्यो।
10: शान्ति र विकासका लागि हाम्रो आवाज। Radio Chautari, 91.4 MHz.
11: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने।
12: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
11: ए हो र,
12: के पाइन्छ त। घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
6: बेसी सहर सेरा बजार में रहेको कामाक्ष फर्नीचर एंड फर्निशिंग सेंटर में घरायसी तथा अफिशियल फर्नीचर का सामान बक्स पलंग सोफा लो बेड दराज किचन रैक आदि पाइन्छ। फर्निशिंग का सामान कारपेट पर्दा सिरक डसना सिरानी आदि पाइन का साथ ही किचन लाई आवश्यक पर्ने संपूर्ण इलेक्ट्रोनिक किचन सामग्री राइस कुकर पंखा हिटर मिक्सर आदि पाइन्छ। साथ ही नफुटने प्लास्टिक का सामान बाटा बाल्टी कुर्सी टेबल आदि ग्यारेन्टी का साथ पाइन्छ।
13: नोट, कामाक्षा फर्निचरमा दसैं तिहार तथा अन्य चाड़ पर्व र शुभ विवाहमा सामानहरू विशेष छूटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छूट रहेको छ।
6: कामाक्षा फर्निचर एंड फर्निशिंग सेंटर बेसी शहर नगरपालिका 8 तेरा बजार कारागार अगाडि राधाकृष्ण चौक लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665204727 मोबाइल नम्बर 98465424 र 98467915।
14: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
2: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
14: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
13: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
14: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक रसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
13: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
14: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर विशेषहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98175438।
15: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
16: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
6: प्रोपाइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665209003 मोबाइल नम्बर 98461080025।
17: किन हाँसे हो नि बुढा? तँलाई फर्किने गरी तालबारा हेड डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि टोलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबारामै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
6: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने, मुख गनाउने दाँतको हर्ष घिचाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ।
4: पाल बराही डेन्टल केयर सेन्टर प्राली बेसीसहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981।
18: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
19: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
18: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
19: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
15: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
4: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
19: सम्पर्क फोन नम्बर 9816580520 9086666162 र 0665231381 दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लमजुङ
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौ।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
3: ओहो हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665202727, मोबाइल नम्बर 9842649129 र 9841252091।
7: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
8: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
7: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
8: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9846098911।
1: दाइ, पैसा त तन्नै कमाएर ल्याउने भयो क्या रे?
3: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
1: अब के गर्नुहुन्छ त दाइ?
3: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
1: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
8: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 9856045401 र 9826173799।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउडीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अण्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडीबार लम्सुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
6: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
7: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
6: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
7: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
6: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लम्सुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
7: सम्पर्क नम्बर 9842618202 र 9840319799।
6: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लम्सुङ।
7: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
8: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
6: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
8: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
6: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
8: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
6: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
8: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665204535, 0665204575, मोबाइल नम्बर 9856445।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि

0: निरन्तर तपाईकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
1: जयलक्ष्मी सुनचाँदी पसल बेची शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन ज्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845424264 र 9847607915।
4: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
5: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
4: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
4: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
3: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
0: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मेसै चाहिँ।
6: बुवा, चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिकल फर्मामा गइहालौ। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
0: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
6: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
3: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
7: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
8: ल ल आए बहिनी, किन होला?
7: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
8: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसको झिङ खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
7: हाम्रा ग्राहक सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ बेचीसहर नगरपालिका 8 झिङ्गेखोला पुन्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165582020 98066662162 र 0665213081 दीपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायण स्थान लम्जुङ
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
5: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
4: अब जापान ट्राई होइन स्योर गरौं
5: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
5: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
5: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 98560602900
6: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
7: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
6: सुन्नुहोस् न घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आईटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
7: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
6: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लम्जुङदेखि लुम्बिनी जानु पर्ने म
7: तिमी पनि साह्रै लाठी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लम्जुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
6: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
7: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सीसीटीभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
8: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी
9: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98560045783 स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लम्जुङ
10: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लम्जुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ वा कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो फुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
11: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लम्जुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ
12: प्रोपाइटर टेकजङ गुरु नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो बेसी सहर नगरपालिका 7 मनाङे चौतारा सम्पर्क फोन नम्बर 0665209003 मोबाइल नम्बर 98461080025

0: अहिले साँझको छ बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।
2: From around the globe,
3: the whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: अर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: राष्ट्रपाको सचिवालय विस्तार, संगठन विभाग प्रमुखमा न्यौपाने, पार्टी प्रवक्ताको जिम्मेवारी खरेललाई, निजी भ्रमणका लागि प्रधानमन्त्री शाह पोखरामा, भोलि मुस्ताङ जाने।
5: नेपाल राष्ट्र बैंकको गवर्नर र संचालकको योग्यता सम्बन्धी प्रावधान परिमार्जन गरिँदै सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन।
6: कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुबई पठायो।
7: न्यूनतम माल खाडी मुलुकमा लैजाने भन्ने सम्झौता भएको छ। हामीले निरन्तर संवाद गरेर बजार पहिचान गरेर नै हामीले यो आज सम्भव भएको भन्छ।
5: अमेरिकाको अलास्कामा विमान दुर्घटना, 8 जनाको ज्यान गयो।
6: र टप इन द T20 श्रृंखलामा नेपाल ए नर्दर्न टेरिटोरीसँग पराजित।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 0825626601, 98578935990, 98578135684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त फेचरको बानी लागिसकेको छ। फेचर अप्लायन्सेस, फेचरको बानी लाग्छ।
11: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
9: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
11: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
9: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
11: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
9: फोन 0564212161, 596617, मोबाइल 98550607068, 98511625994, 98510542424। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सचिवालय विस्तार गरेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थली काठमाण्डुमा आज बसेको केन्द्रीय समितिको बैठकले 11 जनालाई मनोनित गर्दै सचिवालय विस्तार गरेको पार्टीका केन्द्रीय सदस्य मनिष झाले जानकारी दिनुभयो। उहाँका अनुसार पार्टीका सभापति रवि लामिछानेको प्रस्तावमा बैठकबाट शिशिर खनाल, गणेश पराजुली, विराज भक्त श्रेष्ठ, कविन्द्र पुर्लाकोटी, लिमा अधिकारी, दीपक राज बोहरा, बोरा समीक्षा बास्कोटा शिव नेपाली इन्दिरा राणामगर मनिष झा र पुरूषोत्तम यादवलाई सचिवालय सदस्यमा मनोनित गरिएको हो। पार्टी प्रवक्ताको जिम्मेवारी सांसद एवं पूर्व सूचना तथा संचार मन्त्री जगदीश खरेललाई दिइएको छ। पार्टीको संगठन विभाग प्रमुखमा केन्द्रीय सदस्य प्रमोद नेउपानेलाई अनुमोदन गरिएको छ। त्यस्तै सहमहामन्त्रीमा पुरूषोत्तम यादव मनोनित हुनुभएको छ। झाका अनुसार बैठकले कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान, सह कोषाध्यक्षमा वसुमाया तामाङ, सहप्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनित गरेको छ। यद्यपि पार्टी केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन। पार्टीको पदाधिकारीमा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री अझै मनोनित हुन बाँकी रहेको छ। बैठकले थप 9 जना केन्द्रीय सदस्य समेत मनोनित गरेको छ। केन्द्रीय सदस्य मनोनित हुनेहरूमा गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, पुरूषोत्तम यादव, वसुमाया तामाङ, डाक्टर मनोहर प्रधान, सुरेन्द्र चौधरी, डाक्टर भक्तबहादुर राई र भूपदेव शाह हुनुहुन्छ। गएको असार 7 देखि 12 गतेसम्म चितवनमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो। त्यसपछि बसेको यो दोस्रो केन्द्रीय समिति बैठक हो। यसअघि बसेको पहिलो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेतामा मनोनित गरेको थियो, तर आज बैठकमा वरिष्ठ नेता शाह उपस्थित हुनु भएन।
6: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह निजी भ्रमणको सिलसिलामा आज पोखरा पुग्नु भएको छ। उहाँ आज माछापुच्छ्रे गाउँपालिका 6 अस्ताममा रहेको एक रिसोर्टमा बास बस्नुहुनेछ। प्रधानमन्त्री शाह पोखरा पुगेसँगै जिल्लाको सुरक्षा व्यवस्था थप चुस्त पारिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहको यो पारिवारिक भ्रमण रहेकाले अन्य कुनै औपचारिक कार्यक्रम तय भएको छैन। प्रधानमन्त्रीको भ्रमणले अस्ताम क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपूर्ण टेवा पुग्ने त्यहाँका पर्यटन व्यवसायी नन्दलाल अधिकारीले बताउनुभयो। प्रधानमन्त्री शाह आज बिहान परिवारका सदस्यसहित काठमाडौँबाट सड़क मार्ग हुँदै पोखरा पुग्नु भएको हो। उहाँ भोलि मुस्ताङ जाने कार्यक्रम रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रधानमन्त्री शाहको यो भ्रमण निजी रहेको जनाएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सिंहदरबारमा गरेको नियमित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले शाहको भ्रमण निजी भएको बताउनुभयो।
5: संघीय संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐनमा संशोधन गर्दै गवर्नर तथा संचालकहरूको योग्यता र अनुभव सम्बन्धी प्रावधानलाई थप स्पष्ट र परिमार्जन गर्ने प्रक्रिया अघि बढ़ाएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा योग्यताबारे नयाँ मापदण्डहरू तय गरिएको हो। बैठकमा समिति सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले प्रस्तावित व्यवस्थाबारे जानकारी दिँदै गवर्नर तथा संचालक पदका लागि निर्धारित शैक्षिक योग्यता र कार्य अनुभवको मस्यौदा प्रस्तुत गर्नुभयो। प्रस्तावित व्यवस्था अनुसार गवर्नर वा संचालक पदमा नियुक्त हुन मौद्रिक, बैंकिङ, वित्तीय, तथ्याङ्क शास्त्र, सार्वजनिक प्रशासन, वाणिज्य व्यवस्थापन, वाणिज्य कानून तथा लेखा विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा त्यस तरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। यसका साथै नेपाल सरकारको विशिष्ट श्रेणी, नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, विश्वविद्यालयको प्रधान अध्यापक वा क वर्गको वाणिज्य बैंक तथा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रको कार्यकारी तहमा कम्तीमा 4 वर्षको अनुभव भएको व्यक्ति मात्र गवर्नर पदका लागि योग्य मानिनेछ। यदि सम्बन्धित विषयमा विद्यावारिधि अर्थात पीएचडी गरेको व्यक्ति भएमा क वर्गको वाणिज्य बैंक वा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रमा अधिकृत स्तरमा कम्तीमा 10 वर्षको अनुभव भए पुग्ने गरी प्रावधान राखिएको छ। छलफलको क्रममा क वर्गका वाणिज्य बैंकका बहालवाला वा पूर्व कार्यकारी प्रमुखलाई स्वार्थको द्वन्द्व नहोस् भन्नको लागि कुलिङ पीरियड राख्ने विषयमा पनि सहमति जुटेको छ। कार्यकारी प्रमुखको पद छाडेको निश्चित समयपछि मात्र राष्ट्र बैंकको उच्च पदमा योग्य हुने गरी व्यवस्था मिलाइएको छ। गवर्नरको अधिकार र संचालक समितिको भूमिकाका विषयमा थप स्पष्टता आवश्यक रहेको भन्दै समितिले यसलाई आउँदो बैठकमा टुंग्याउने जानकारी दिएको छ।
6: सरकारले सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका शासकीय मामिला हेर्ने सहसचिवको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो। पछिल्लो मन्त्री परिषदको बैठकले सफ्टवेयर विकास तथा संचालन समिति गठन आदेश 2083 स्वीकृति गरेको थियो। समितिले सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्नको लागि काम गर्ने प्रवक्ता अर्यालले बताउनुभयो। यो केन्द्रमा 1 जना कार्यकारी निर्देशक सहित 30 जना कर्मचारीको व्यवस्था गर्ने गरी तयारी भइरहेको छ। सफ्टवेयर विकास तथा संचालन केन्द्रले सरकारी सेवामा डिजिटल प्रणाली विस्तार, विद्युतीय शासन र प्रविधि मैत्री सेवा प्रवाहलाई व्यवस्थापन गर्नेछ।
5: आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पालिका मातहतका स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको छ। मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापन गर्न भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै पालिकालाई पत्र पठाएको हो। पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न गरिएको छ। सूचीमा औषधिका साथै स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्री समेत समेटिएका छन्। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा डीडीसीको घिउ दुबई पठाउन थालेको बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 056-494-333, 493-555।
15: एनबीएल अटो लोन,
16: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
15: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
16: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
15: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
16: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
15: शर्तहरू लागू हुनेछन्।
17: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
18: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
15: पैसामा छ शक्ति, पैसामा छ सहारा।
18: धोती, पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
15: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
18: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
15: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
18: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
15: इतिहास, गाथा र कथा, गाँठका कुरा,
18: गाँठका कुरा।
15: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिन्जेल हामीले राजसोपाको सचिवालय विस्तार, संगठन विभाग प्रमुखमा नेउपाने, पार्टी प्रवक्ताको जिम्मेवारी खरेललाई निजी भ्रमणका लागि, प्रधानमन्त्री शाह पोखरामा भोलि मुस्ताङ जाने, नेपाल राष्ट्र बैंकको गवर्नर र संचालकको योग्यता सम्बन्धी प्रावधान परिमार्जन गरिँदै सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन, निशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र लगायत खबर प्रस्तुत गर्यौं।
6: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालले स्थानीय सिप तथा उद्यमको संरक्षण, रोजगारी सृजना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयमा पत्राचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली उपहार सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न समेत निर्देशन दिइएको छ। त्यसै गरी स्टेशनरी छपाई तथा फर्निचर सम्बन्धी वस्तु निर्माण सामग्री मेसिनरी तथा उपकरण कृषि तथा पशुजन्य उत्पादन खाद्य तथा पेय पदार्थ खरिद गर्दा प्रचलित कानून तथा सार्वजनिक खरिद ऐनको दायराभित्र रही स्वदेशी उत्पादनलाई प्राथमिकता दिने व्यवस्था मिलाउन सबै सरकारी निकायलाई पुनः स्मरण गराइएको प्रवक्ता आर्यले बताउनुभयो। स्वदेशी वस्तु र सेवाको प्रयोग र उत्पादन सरकारको प्राथमिकतामा रहेको समेत उहाँले बताउनु भएको छ।
5: फेरि पनि स्वदेशी उत्पादनकै प्रसंग सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको घिउ यूएईको दुवैमा निर्यात हुन थालेको छ। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुबई पठाएको हो। डीडीसीका अनुसार निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनलसँग भएको सम्झौता अनुसार पहिलो लटमा घिउ दुबई निर्यात गरिएको छ। दुबईमा मातृभूमि प्राइभेट लिमिटेडले बजार व्यवस्थापन गर्नेछ। वर्षमा न्यूनतम 50,000 किलो घिउ निर्यात गर्ने गरी दुग्ध विकास संस्थान र रातो र चन्द्र सूर्य कम्पनीबीच सम्झौता भएको थियो। अरू केही देशमा डीडीसीको घिउ यसअघि नै निर्यात हुँदै आएकोमा दुबईमा आज पहिलो पटक पठाएको हो। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सामाजिक सञ्जालमा डीडीसीको उत्पादन परिवर्तन गर्दै पोस्ट गरेपछि उपभोक्ताको चासो थप बढ़ेको थियो। अहिले डीडीसीको घिउ दुबई पठाउन कसरी सम्भव भयो भनेर हामीले दुग्ध विकास संस्थानका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेलाई सोधेका छौं।
7: पहिला हाम्रो आन्तरिक बजारहरूमा हाम्रो उत्पादन गइरहेको थियो, बजार पनि खुम्चिरहेको र आन्तरिक बजारमा खपत नभइसकेपछि अब के विचार गर्ने, अब बाहिर निर्यात पनि गर्नुपर्छ भन्ने सोच आयो र हामीले खास गरी निर्यात कसले गर्नुहुन्छ भन्ने निर्यातकर्ताहरूसँग सम्पर्क गऱ्यौँ हामीले र अरू प्रडक्टहरू लैजाने निर्यातकर्तासँग हामीले समन्वय गऱ्यौँ क्वालिटीको गुणस्तरको त्यहाँको स्थानीय दुबईको आफ्नो ठाउँको पनि उहाँले अप्रुभल लिनुपर्नेछ। त्यो लिएर आइसकेपछि हामीले यहाँ आफ्ना ब्रान्डमा प्लास्टिकको बोतलमा हामीले यहाँ बेच्छौँ भने अहिले सिसाको डिब्बामा चाहिँ हामीले पठाइरहेका छौँ। त्यो भनेको 50,000 किलो अथवा 50 टन न्यूनतम माल चाहिँ खाडी मुलुकमा लैजाने भन्ने गरी सम्झौता भएको छ। हामीले निरन्तर चाहिँ संवाद गरेर हामीले बजार पहिचान गरेर नै हामीले यो आज सम्भव भएको भन्ने लाग्छ।
6: 50,000 किलो निर्यात गर्ने भन्ने कुरा छ, यो लक्ष्य पूरा गर्न चाहिँ उत्पादन क्षमता पर्याप्त छ हाम्रो कि थप बढाउनु पर्छ?
7: अहिलेकै उत्पादन क्षमताले हामीले यो निर्यात गर्न सक्छौँ। अब अझ वृद्धि हुन सक्ने अवस्था भयो भने हामीले उत्पादन क्षमता त पक्कै पनि बढाउनु पर्छ। हामीले यदि उत्पादन क्षमता मात्र होइन हाम्रो संकलन क्षमता पनि बढाउनु पर्ने हुन्छ, त्यो पनि हामीले सँगसँगै कामहरू गरिरहेका छौँ।
6: यो निर्यातबाट डीडीसी र किसानलाई चाहिँ यसको प्रत्यक्ष फाइदा हुन्छ कि?
7: फाइदा पुग्ने नै भयो, किनभने विगतमा हाम्रो अहिले दुधको मिल्क होल्डे पनि भएको अवस्था र बजार नपाएर विभिन्न किसिमका किसानहरू नै चाहिँ आफ्नो मूल्य नपाएर विभिन्न चरणमा आन्दोलन गरिरहेको जुन एउटा चाहिँ दृश्य हामीले देखेका थियौँ, अब कम्ती पनि यो बजार विस्तार भयो, नेपालमा मात्र बाहिर जान थाले, यसले उत्साहित किसानलाई उत्साहित पनि बनाउँछ र उहाँहरूले चाहिँ आफ्नो उत्पादन क्षमता पनि खाद्य दुधको चाहिँ बजार भइसकेपछि मैले बेच्ने ठाउँ छ भन्ने सकिसकेपछि उहाँले दुध उत्पादन वृद्धि गर्नुहुन्छ। हामीले खास गरी यो राय संकलन किसानहरूमा गएर बुझ्दाखेरि पनि यदि बजार छ भने हामी दुध जति पनि उत्पादन गर्छौँ दिन सक्छौँ भन्ने कुराहरू उहाँबाट आएको हुनाले मलाई लाग्छ यसले डेरी सेक्टरलाई उत्साह पुर्याउन थप यसले मद्दत गर्छ भन्ने।
6: अन्य ब्रान्डसँगको प्रतिस्पर्धा चाहिँ कस्तो हुन सक्छ भन्ने अनुमान छ?
7: लगभग 8 लाख भन्दा बढी नेपालीहरूले काम गर्नु, नेपालकै किसानले उत्पादन गरेको दुधबाट बनेको घिउ नेपालीले नै खान पाउनुपर्छ भन्ने हाम्रो मूल उद्देश्य हो। त्यस कारणले गर्दाखेरि उहाँले आफ्नो नेपाली ब्रान्ड भ्यालुको कारणले गर्दाखेरि पनि नेपाली प्रडक्ट खानुहुन्छ। प्रतिस्पर्धा त हामी गर्नु नै पर्छ, तर प्रतिस्पर्धा भन्दा पनि हाम्रो नेपालीपन राष्ट्रियताको कारणले गर्दाखेरि पनि नेपालीहरूले गुणस्तरीय चाहिँ घिउ खान पाउने त्यो ग्यारेन्टी हामीले गरिरहेका छौँ। मलाई लाग्छ हामी त्यसलाई पनि नजिकबाट निहाल्छौँ, त्यहाँ बजार कसरी गइरहेको छ, कसरी मन पराउनु भएको छैन भन्ने विषयहरू हामी नजिकबाट निहाल्छौँ र फर्दर त्यसमा इम्प्रुभमेन्ट गर्ने कुराहरू, त्यसमा चाहिँ मूल्यका कुराहरूमा समायोजन गर्ने कुराहरू हामी त्यसपछि गर्दै अगाडि बढ्ने कुराहरू छ।
6: घिउ बाहेक अरू डीडीसीका अन्य दुग्धजन्य पदार्थ पनि विदेश निर्यात गर्ने योजना चाहिँ हाम्रो कस्तो छ?
7: घिउ चाहिँ धेरै समय रहने भएको कारणले त्यसलाई सम्भव भएको, पनिरहरू र चिजहरू उहाँले लाने गरी कुराहरू चलाइरहनु भएको छ। हामीले तिब्बतमा बटर लैजाने विषयमा पनि प्रारम्भिक छलफल अगाडि चलिरहेको छ। अहिले हामीसँग बटर नभएको कारणले गर्दाखेरि केही समय कार्तिकबाट चाहिँ हामी बटर पनि दिन सक्ने भन्ने हिसाबले हामी त्यो एग्रिमेन्ट गर्दै अगाडि बढ्ने कुराहरू छ। मलाई लाग्छ हामीसँग भएका प्रडक्टहरू जुन चाहिँ निर्यात योग्य छन्, जसको सेल्फलाइफ बढी छ, त्यस्तो प्रडक्टहरू हामी विश्व बजारमा पुर्याउने गरी कामहरू गरिरहेका छौँ। जापान साउथ कोरियाहरूमा पनि हाम्रो कुराहरू भइरहेको छ। मलाई लाग्छ अब भविष्यमा हामीले उत्पादन गर्ने चिजहरू विश्व बजारमा पठाउने गरी दुग्ध विकास संस्थानले काम गर्नेछ।
5: उहाँ हुनुहुन्थ्यो दुग्ध विकास संस्थानका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डे। फेरि पनि खबरकै सिलसिला, आउँदो हिउँदमा सुपर एल निनोको जोखिम उच्च हुन सक्ने अनुमान गरिएको छ। त्यसका लागि अहिलेदेखि नै पूर्व तयारी गर्नुपर्नेमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोड़ दिनुभएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयद्वारा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले एल निनोको प्रभावले नेपालको जल ऊर्जा र खाद्य सुरक्षामा गम्भीर चुनौती थप्न सक्ने बताउनुभयो। मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय मौसम सम्बन्धी निकायको पछिल्लो तथ्याङ्क उल्लेख गर्दै निकै शक्तिशाली एल निनोको सम्भावना 90% पुगेको जानकारी दिनुभयो। नेपालको जल तथा मौसम विज्ञान विभागले पनि यस वर्ष देशभर औसत भन्दा कम वर्षा र अधिक तापक्रमको प्रक्षेपण गरेको स्मरण गराउँदै उहाँले पूर्व तयारीमा ढिलाइ भएको स्वीकार गर्नुभयो। नेपालको विद्युत व्यापारमा उल्लेखनीय सुधार भए पनि हिउँदका चार महिना नोभेम्बरदेखि अप्रेल अझै पनि आयातमा निर्भर रहनु परेको मन्त्री श्रेष्ठको भनाइ छ। एल निनोको प्रभाव उच्च प्रभाव नेपालको विद्युत आयातमा गर्ने समयमा पर्ने भएकोले यसले थप जोखिम निम्त्याउने उहाँको भनाइ छ। मन्त्रालयले चालेका कामहरूबारे जानकारी दिँदै उहाँले तराई मधेस खडेरी लचिलोपन रणनीति तयार भइसकेको र तराईका 22 जिल्लामा जमीन मुनिको पानीको अनुगमनका लागि काम शुरू भएको बताउनुभयो। साथै पुष महिना अगावै स्यालो ट्यूबवेल वितरण र पोखरी पुनर्भरणका कामहरू सम्पन्न गर्न सम्बन्धित विभागलाई यसअघि नै निर्देशन भएको छ।
6: अहिले बागमती लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा दिउँसोपछि हल्कादेखि मध्यम वर्षा भइरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति हिमाली तथा पहाड़ी थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
5: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
19: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: देश हो खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। संसदीय सुनवाई समितिमा सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी परेको छ। आज सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठकले सुरक्षासँग सम्बन्धित उजुरीलाई आवश्यक कार्यवाहीका लागि सचिवालय मार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ। बैठकपछि निर्णय सार्वजनिक गर्दै समितिका सभापति बोध नारायण श्रेष्ठले सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी प्राप्त भएको जानकारी दिनुभयो। उजुरीको विषय रक्षा वा गृह कुन मन्त्रालयसँग बढ़ी सम्बन्धित छ भन्ने विषयमा विस्तृत अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढ़ाउन समितिको सचिवालयलाई जिम्मेवारी दिइएको छ। सभापति श्रेष्ठका अनुसार समितिमा प्राप्त उजुरी र त्यसको सुनवाई प्रक्रियाका क्रममा उठेका प्रश्नहरूको बारेमा पनि बैठकमा छलफल भएको थियो। प्रस्तावित व्यक्तिको सुनवाईका क्रममा माग गरिएका सूचनाका सम्बन्धमा समितिले स्पष्ट पारेको छ। सुनवाई प्रक्रिया प्रत्यक्ष प्रसारण र रेकर्ड हुने भएकाले सम्बन्धित व्यक्तिले रेकर्डबाटै आवश्यक जानकारी लिन सक्ने समितिको निष्कर्ष छ। बैठकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुडलाकोटीले संसदीय सुनवाई समितिको आन्तरिक छलफल र क्षेत्राधिकारका विषयमा गम्भीर हुनुपर्ने बताउनु भएको थियो।
4: फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न आज सिंहदरबारमा भएको कार्यक्रममा सांसद आशिका तामाङ र पालिकाका जनप्रतिनिधिबीच चर्काचर्की भयो। संचार मन्त्री विक्रम तिमल सिन्हाले काठमाडौँ उपत्यका सहित प्रभावित क्षेत्रका जनप्रतिनिधिबीच छलफल आयोजना गर्नुभएको थियो। यो छलफलमा रासोपाकी सांसद तामाङ पनि सहभागी हुनुहुन्थ्यो। बन्चरी डाँडाको विषयलाई लिएर उहाँहरूबीच चर्काचर्की भयो। तामाङले बन्चरी डाँडामा फोहोर लैजान नदिने चेतावनी सहित छलफल छाडेर हिँड्नु भएको थियो।
5: हप्ताको अन्तिम कारोबार दिन शेयर बजार घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 10.67 अंकले घटेर 2618.72 बिन्दुमा झरेको छ। लगातार चार कारोबार दिन घटेर हिजो बढ़ेको नेप्से आज घटेको हो। आज म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 198 कम्पनीको शेयर घटेकोमा 70 बढ़ेको छ। यस्तै 10 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज धौलागिरी लघुवित्त, लक्ष्मी भ्यालू फण्ड 2 र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर 5% भन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेको दिन सर्वोत्तम पेन्सको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.40 करोड़ को कारोबार भएकोमा आज 344 कम्पनीका 1,22,000 कित्ता शेयर 4,16 करोड़ रूपियाँमा किनबेच भएको छ।
4: नेपाल दर्पणमा अब केही विदेशका खबर। अमेरिकाको अलास्कामा विमान दुर्घटना भएको छ। निजी कम्पनीसँगको सम्झौतामा संचालित विमान अमेरिकी वायुसेनाको परिसरमा दुर्घटना हुँदा 8 ज्यान गएको सेनालाई उद्धत गरी समाचार संस्था एएफपीले जनाएको छ। विमान अलास्का राज्यको दक्षिण पश्चिमी छेउमा रहेको केप नेवेनह्यामको लामो दूरीको राडार क्षेत्रको विमानस्थलमा दुर्घटनाग्रस्त भएको अलास्कन कमाण्डरले विज्ञप्ति मार्फत जनाएको छ। उद्धारकर्ताले दुर्घटनाग्रस्त विमानमा रहेका यात्रु कोही पनि जीवित नरहेको पुष्टि गरेका छन्।
5: विश्व प्रसिद्ध राइड हेलिङ प्लेटफर्म उबरले युरोपमै पहिलो पटक क्रोएसियाको राजधानी जाग्रेबमा आफ्नो रोबो ट्याक्सी अर्थात चालकविहीन ट्याक्सी सेवा शुरूआत गरेको छ। क्रोएसियाली स्वायत्त कम्पनी फनसँगको सहकार्यमा चालकविहीन ट्याक्सी सञ्चालनमा ल्याएको हो। यससँगै जाग्रेब उबर एप मार्फत स्वचालित कार बुक गर्न सकिने युरोपको पहिलो शहर बनेको छ। भनका सह संस्थापक एवं प्रमुख डिजाइन अधिकृत एड्रियानो मुद्रिकाले यो उपलब्धि वर्षौंको निरन्तर प्रयास र प्राविधिक विकासबाट सम्भव भएको बताउनु भएको छ। स्वचालित ट्याक्सीको सुरक्षा सुनिश्चित गर्न हर सम्भव प्रयास भइरहेको छ। ती ट्याक्सीको ड्याशबोर्डमा जडान गरिएको ट्याब्लेट मार्फत शहरका चोक, ट्राफिक लाइट र पैदल यात्री बीचबाट कसरी मार्ग निर्देशन गरिरहेको छ भन्ने कुराको निरन्तर अनुगमन गरिन्छ। भनले चिनिया साझेदार पोनी एआईसँगको सहकार्यमा यो प्रविधि विकास गरेको चिनिया समाचार संस्था सिन्हाओले जनाएको छ। भविष्यमा थप सुविधायुक्त ट्याक्सी सञ्चालनमा ल्याउने योजना रहेको मुद्रिकाले बताउनु भएको छ। अहिले यो सेवा जाग्रेबको झण्डै 100 वर्ग किलोमिटर क्षेत्रमा उपलब्ध छ। प्रयोगकर्ताहरूले भनको आफ्नै मोबाइल एप वा उबर एप मार्फत यो रोबो ट्याक्सी सेवा लिन सक्नेछन्। यो शुरूआतलाई युरोपको यातायात क्षेत्रमा एक महत्वपूर्ण कोषेढुङ्गाका रूपमा हेरिएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियामा आजदेखि शुरू भएको टप इण्डी टी20 श्रृंखलामा नेपालको ए टोली पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको छ। नेपाल एले दिएको 123 रनको सामान्य लक्ष्य नर्दन टेरिटोरीले 15 ओभरमा 2 विकेट गुमाएर भेटायो। नर्दन टेरिटोरीका डाउडजी होगेन बुजेमले अभिजित 50 र जोर्डन सिल्कले 42 रन बनाए। नेपाल एका पवन सराफले 2 विकेट लिए। यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपाल एले 20 ओभरमा 8 विकेट गुमाएर 122 रन बनाएको थियो। नेपाल ए टोलीका पवन सराफले 41 रन बनाए। नर्दन टेरिटोरीका हमिस मार्टिनले 3 विकेट लिए। प्रतियोगितामा नेपालले भोलि बंगलादेशको हाई पर्फर्मेन्ससँग खेल्नेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: राष्ट्रपाको सचिवालय विस्तार, संगठन विभाग प्रमुखमा न्यौपाने, पार्टी प्रवक्ताको जिम्मेवारी खरेललाई, निजी भ्रमणका लागि प्रधानमन्त्री शाह पोखरामा, भोलि मुस्ताङ जाने,
4: नेपाल राष्ट्र बैंकको गवर्नर र संचालकको योग्यता सम्बन्धी प्रावधान परिमार्जन गरिँदै सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन,
5: कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन, डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुबई पठायो,
4: अमेरिकाको अलास्कामा विमान दुर्घटना 8 जनाको ज्यान गयो,
5: र टप इण्ड टी20 श्रृंखलामा नेपाल ए नर्दन टेरिटोरीसँग पराजित।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौ। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
1: हार्दिक निमन्त्रणा लमजुङ जिल्लामा रहेको कृष्ण साहित्यिक मञ्च लमजुङको 7 साधारण सभा तथा 8 स्थापना दिवस गण्डकी प्रज्ञा प्रतिष्ठानका राज्य सदस्य श्री टुक्का देवी पौडेल आचार्यको प्रमुख अतिथ्यतामा हुने उत्तम कार्यक्रममा सम्पूर्ण कृष्ण आजीवन सदस्य सृष्टा साहित्यकार कवि बुद्धिजीवी शिक्षा प्रेमी एवं सुनिश्चित सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति 2083 भाद्र 7 गते आइतबार। स्थान लक्ष्मी नारायण पुस्तकालय। समय दिनको 10:45। कार्यक्रम हजुर प्रतिवेदन प्रस्तुत सम्मान कार्यक्रम कवि एवं बाल प्रतिभा सम्मान तापमा नृत्य एवं रचना वाचन विविध कार्यक्रमहरू अध्यक्ष कमला तनाई एवं विष्णु साहित्यिक मञ्च परिवार लमजुङ।
2: शिक्षकको आवश्यकता सम्बन्धित अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा एस गंगा मिलन माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 6 मकै डाँडामा नेपाल सरकारबाट तलब भत्ता खाने गरी निम्न अनुसारको बाल विकास सहजकर्ताको आवश्यकता भएकाले निम्न अनुसारको नेपाली नागरिकले तोकिएको मितिभित्र निवेदन दिनुहुन विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सर्व जानकारीका लागि सूचित गरिएको छ। शैक्षिक योग्यता एसईई उपन्न योग्यतालाई प्राथमिकता दिइनेछ। उमेरको हद 18 वर्ष पूरा भई 40 वर्ष नलागेको। निवेदन दरखास्त दस्तुर 1000 रुपियाँ मात्र। नगद वा राष्ट्रिय वाणिज्यिक बैंक 6390401000002600001 मा दाखिला भोचर तलब भत्ता रु 19000 मात्र। दरखास्त बुझाउनु पर्ने अन्तिम मिति 2083 5 महिना 11 गते दिनको 4 बजेसम्म। सम्पर्क मिति 2083 5 महिना 11 गते 4 बजे पश्चात। दरखास्त बुझाउने स्थान विद्यालय प्रशासन। परीक्षा मिति सम्पर्क मितिमा नै जानकारी गराइनेछ। परीक्षाको किसिम लिखित मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक हुनेछ। आवश्यक कागजातहरू सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र स्थायी लेखा नम्बर पत्र प्रतिलिपि। सम्पर्क नम्बर 98565490। जीमेल gamgamilan23@gmail.com। चङ्क बहादुर अधिकारी प्रधानाध्यापक।
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाक दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। लामजुङको कमेरे भन्ज्याङ पहिरोको स्थलगत अनुगमन, सड़क निर्माण र बस्ती स्थानान्तरण तत्काल गरिने। सुन्दरबजार नगरपालिकाको स्वामित्वमा रहेको जेसीबी लामो समयदेखि प्रयोगविहीन, मरमत गरेर सञ्चालनमा ल्याउन वा नयाँ उपकरण खरिद गर्नुपर्ने सुझाव। सिंगिङ सुपरस्टारको टप 12 पुगेका विशाल तामाङलाई जिताउन चौतर्फी भोटको अपील, सम्पूर्ण लमजुङवासी एक हुन आह्वान। स्थानीय तह निर्वाचनको तयारीमा जुट्न रासोपा पार्टी सदस्यलाई लमजुङ सभापति अशोक सापकोटाको आग्रह। र सरकारी स्वामित्वको डीडीसीको घिउ दुबईमा निर्यात शुरू, पहिलो चरणमा 5.5 लाख रूपियाँ बराबरको घिउ पठाइयो।
1: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
2: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
1: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
2: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
0: समाचार अब विस्तारमा। गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री गोविन्द बहादुर नेपालीको टोलीले लमजुङको मध्य नेपाल नगरपालिका उडा नम्बर 7 कमेरे भन्ज्याङमा गएको पहिरोको स्थलगत अनुगमन गरेको छ। गत साउन 27 गते रातिको अविरल वर्षाका कारण सो क्षेत्रको करापुटार सालमे सड़क खण्ड पूर्ण रूपमा भासिएको थियो भने आसपासको बस्ती समेत पहिरोको उच्च जोखिममा परेको थियो। पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री नेपालीले सड़क पुननिर्माण र जोखिममा परेका घर बस्तीको व्यवस्थापन, प्राविधिक मूल्याङ्कनका आधारमा तत्कालै गरिने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले नागरिकको सुरक्षा र यातायात सहज बनाउने प्रदेश सरकारले प्राथमिकताका साथ काम अघि बढ़ाउने बताउनुभयो। प्राविधिक टोली सहित पुग्नुभएका मन्त्री नेपालीको साथमा पूर्व वन मन्त्री एवं संघीय सांसद बेशबहादुर पौडेल र गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङको विशेष उपस्थिति थियो। अनुगमन टोलीले सड़कको प्राविधिक अवस्था र बस्ती स्थानान्तरणको सम्भावनाबारे विस्तृत अध्ययन गरेको छ। अनुगमनकै क्रममा मध्य नेपाल नगरपालिकाका नगर प्रमुख रमेश कुमार पाण्डे र कुलासोथार गाउँपालिकाका अध्यक्ष सूर्य प्रसाद गुरूङ लगायत विभिन्न जिम्मेवारीमा रहेका स्थानीय जनप्रतिनिधि तथा सरकारवाला पदाधिकारीहरूको सहभागिता थियो। स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा पहिरो पीड़ितको उचित व्यवस्थापन र अवरूद्ध सड़कलाई दिगो रूपमा सञ्चालन गर्न आवश्यक प्रक्रिया तत्कालै अघि बढ़ाइने जनाइएको छ। सुन्दरबजार नगरपालिकाको स्वामित्वमा रहेको जेसीबी डोजर लामो समयदेखि प्रयोगविहीन अवस्थामा थन्किएको भन्दै त्यसको मरमत वा निलामी बारे उचित निर्णय गर्नुपर्ने आवाज उठेको छ। स्थानीय प्रेम भट्टराईले सामाजिक सञ्जाल मार्फत नगरपालिकाको जेसीबी गत वर्षदेखि थन्किएको अवस्थामा रहेको उल्लेख गर्दै यसलाई मरमत गरेर सञ्चालनमा ल्याउने वा निलामी गरी प्राप्त रकमबाट थप गरेर नयाँ उपकरण खरिद गर्नुपर्ने सुझाव दिनुभएको छ। भट्टराईका अनुसार उक्त उपकरण नागरिकले तिरेको करबाट खरिद गरिएको हो। लामो समयसम्म प्रयोगविहीन अवस्थामा राख्दा उपकरण थप बिग्रने र सार्वजनिक सम्पत्तिको उचित उपयोग हुन नसक्ने उहाँको दावी छ। उहाँले नगरपालिकामा जेसीबी तथा डोजर जस्ता उपकरण अत्यावश्यक हुने उल्लेख गर्दै विपद व्यवस्थापनका बेला यस्ता साधनले ठूलो क्षति हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। विशेष गरी पहिरो, सड़क अवरोध, बाढ़ी तथा अन्य प्राकृतिक विपदको समयमा तत्काल परिचालन गर्न सकिने उपकरण लामो समयदेखि थन्किदा नगरपालिकाको विपद प्रति कार्यक्षमतामै असर पर्न सक्ने स्थानीयको चिन्ता छ। राष्ट्रिय मञ्चमा लमजुङको कला र संस्कृतिको प्रतिनिधित्व गरिरहनुभएका गायक विशाल तामाङ बहुप्रतिष्ठित गायन रियालिटी शो सिंगिङ सुपर स्टार सिजन दुईको उत्कृष्ट बाह्रमा प्रवेश गर्न सफल हुनुभएको छ। लामो समयदेखि संगीत क्षेत्रमा निरन्तर संघर्षरत र पूर्व लमजुङ ताराको उपाधि समेत सुमिसक्नुभएका तामाङले आफ्नो उत्कृष्ट गायकीकै बलमा प्रतियोगिताको यो उचाइ तय गरेका हुन्। रियालिटी शोको प्रतिस्पर्धा निकै चुनौतीपूर्ण र अन्तिम चरणतर्फ उन्मुख हुँदै गएकोले अबको यात्रालाई सुरक्षित गर्न भोटिङ निर्णायक हुने देखिएको छ। थोरै मतको कमीले पनि योग्य प्रतिभा बाहिरिन सक्ने प्राविधिक जोखिमलाई मध्यनजर गर्दै यतिबेला गृह जिल्ला लमजुङमा विशाललाई जोगाउन र प्रतियोगितामा अगाडि बढ़ाउन चौतर्फी अभियान शुरू गरिएको छ। जिल्लाका कलाप्रेमी, सामाजिक अगुवा तथा स्थानीय सरकारवालाहरूले संयुक्त रूपमा आवाज उठाउँदै विशाल तामाङको यो सफलता सम्पूर्ण लमजुङवासीको गौरव र आत्मसम्मानको विषय भएको बताएका छन्। राष्ट्रिय मंचमा लमजुङको साख र पहिचानलाई उच्च राख्नका लागि यतिबेला दलगत वा क्षेत्रगत घेरा भन्दा माथि उठेर सम्पूर्ण लमजुङवासीलाई एक ढिक्का भई भोट गर्न औपचारिक अपील गरिएको छ। नेपालभित्र रहनुभएका शुभेच्छुकहरूले गुगल प्ले स्टोरमा एप्पल एप स्टोरबाट ओएसआर कनेक्ट एप डाउनलोड गरी सिंगिङ सुपरस्टार सिजन 2 सेक्सनमा गएर विशाल तामाङलाई आफ्नो भोट प्रदान गर्न सक्ने व्यवस्था मिलाइएको छ। यसैगरी नेपाल बाहिर विदेशमा रहनुभएका कलाप्रेमीहरूले आधिकारिक वेबसाइट ओएसआर कनेक्ट मार्फत वा उपलब्ध डिजिटल पेमेन्ट तथा जीपे क्यूआर कोड स्क्यान गरी सहजै भोट पठाउन सक्ने आयोजकले जनाएको छ। लमजुङको यो रैथानी आवाजले सिंगिङ सुपरस्टार सिजन दुईको उपाधि दिलाउन सम्पूर्ण समुदायसँग हार्दिक अनुरोध गरिएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजमा सुन्दै हुनुहुन्छ। साँझ 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौ।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान सो नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
5: शान्ति र विकासका लागि हाम्रो आवाज। रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।
0: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा लमजुङका सभापति अशोक सापकोटाले पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न आग्रह गर्नुभएको छ। सापकोटाले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री वीरेन्द्र शाहको नेतृत्वलाई आत्मसात गर्दै सम्पूर्ण पार्टी सदस्य तथा शुभेच्छुकलाई स्थानीय निर्वाचनको तयारीमा लाग्न अनुरोध गर्नुभएको हो। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सापकोटाले रासोपा विधि र पद्धतिबाट बाहिर नजाने बताउनुभयो। उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो क्षमता र योगदानमा विश्वास राख्न समेत आग्रह गर्नुभएको छ। उहाँले पार्टीभित्र असल, सक्षम र क्षमतावान व्यक्तिलाई न्याय गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। मनाङको नासो गाउँपालिका अन्तर्गत खोत्रो क्षेत्रमा भाषीय र सड़क अवरूद्ध भएको भएपछि सड़क पुननिर्माणपछि पुनः सञ्चालनमा ल्याइएको छ। सड़क भाँचिएपछि सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको थियो। अवरूद्ध सड़कलाई सञ्चालनमा ल्याउन सम्बन्धित सबै पक्षको समन्वय र सक्रियतामा पुननिर्माण तथा मरमत कार्य गरिएको हो। पुननिर्माण कार्य सम्पन्न भएपछि सड़कमा सवारी साधनको आवागमन पुनः सुचारू भएको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको घिउ संयुक्त अरब इमिरेट्स यूएईको दुवैमा निर्यात हुन थालेको छ। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुवैमा पठाएको हो। डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतमका अनुसार निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनलसँग भएको सम्झौता अनुसार पहिलो चरणमा घिउ दुवै निर्यात भएको छ। दुवैमा मातृभूमि प्राइभेट लिमिटेडले घिउको बजार व्यवस्थापन गर्नेछ। वर्षमा न्यूनतम 50,000 किलो घिउ निर्यात गर्ने गरी दुग्ध विकास संस्थान तथा रातो र चन्द्र सूर्य कम्पनी बीच सम्झौता भएको थियो। अरू केही देशमा डीडीसीको घिउ यसअघि नै निर्यात हुँदै आएकोमा दुवैमा आज पहिलो पटक पठाएको गौतमले बताउनुभयो। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आफ्नो सामाजिक सञ्जालमा डीडीसीको उत्पादन प्रवर्धन गर्दै पोस्ट गरेपछि उपभोक्ताको चासो थप बढ़ेको छ। वर्षासँगै देशका केही जिल्लामा आज आकस्मिक बाढ़ीको पूर्वानुमान छ। कतिपय साना ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ़ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज गण्डकी प्रदेशको लमजुङ, गोरखा, तनहु, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ सहित अन्य जिल्लाहरू ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवा सभा, भोजपुर, दोलखा, रूकुम पूर्व, रूकुम पश्चिम, जाजरकोट र आसपासका जिल्ला भई बहने ससाना नदीमा बहाव उल्लेख्य बढ़ने अनुमान छ। यी जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्रिशुली, सप्तकोशी, कर्णाली, महाकाली लगायत ठूला नदीमा पनि बहाव उल्लेख्य बढ़ने महाशाखाको पूर्वानुमान छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। लमजुङको कमेरे भन्ज्याङ पहिरोको स्थलगत अनुगमन, सड़क निर्माण र बस्ती स्थानान्तरण तत्काल गरिने। सुन्दर बजार नगरपालिकाको स्वामित्वमा रहेको जेसीबी लामो समयदेखि प्रयोगविहीन, मरमत गरेर सञ्चालनमा ल्याउन सुझाव। सिङ्गिङ सुपरस्टारको टप 12 पुगेका विशाल तामाङलाई जिताउन चौतर्फी भोटको अपील, सम्पूर्ण लमजुङवासी एकजुट हुन आह्वान। स्थानीय तह निर्वाचनको तयारीमा जुट्न रासोपा पार्टी सदस्यलाई लमजुङ सभापति अशोक सापकोटाको आग्रह। र सरकारी स्वामित्वको डीडीसीको घिउ दुवैमा निर्यात हुन शुरू, पहिलो चरणमा 5.5 लाख रूपियाँ बराबरको घिउ पठाइयो। अवस्था यिनै समाचार सहित साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बस्नेतलाई धन्यवाद दिँदै समाचार कक्षबाट म आशा मगर पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
2: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
1: ए हो र, के पाइन्छ?
2: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
3: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
0: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाडपर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
3: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465244264 र 98467915।
4: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
5: ल बुढी, त्यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
4: हो र बुढा? ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
5: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
4: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
5: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98171540।
6: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
7: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
6: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
7: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
6: ल त, म पनि त्यतै जाने भए।
3: बुढा थोकी ब्रदर्स सप्लायर्स चिउरी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9, चिउरी बार, लमजुङ। प्रोपाइटर हरेकृष्ण बुढा थोकी।
8: सम्पर्क मोबाइल नम्बर 98560-45141 र 98636-52615।
9: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउँडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
10: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
11: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुखे हो दुखे हो?
5: झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, जहिल्यै बिरामी भएर केही मेलो मिसै भइदिनु।
11: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ, यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाऊँ बरु।
5: हुन्छ बुहारी, ल गइहालौ।

0: किन हैरान हुनु लमजुङ अटो वर्क्स दा जिग्री, त्यहाँ त होन्डाका मोटरसाइकल र स्कुटरको सर्भिस हुन्छ र? हुन्छ नि, सस्तोमा सर्भिस अनि ओरिजिनल पार्ट्स तथा पुर्जाहरू पनि पाइन्छ। बाइक तथा स्कुटर महँगो त हुँदैन नि। होन्डाका हरेक सामग्रीको मूल्य कम्प्युटरमा स्पष्ट देखाइन्छ। वाह, अब बाइकको सर्भिस र पार्ट्सका लागि लमजुङ अटो वर्क्स नै जाने भयो।
1: यस लमजुङ अटो वर्क्समा होन्डा कम्पनीका मोटरसाइकल तथा स्कुटर बिक्री वितरण, सस्तोमा सर्भिस, ओरिजिनल पार्ट्स पुर्जाहरू, मर्मत तथा बिक्री गर्नु परेमा हामीलाई सम्झनुहोस्। होन्डा कम्पनीका हरेक सामग्रीहरूको मूल्य कम्प्युटरमा देखाइन्छ। होन्डाको सवारी भरपर्दो रोजाई। प्रोपाइटर सुभाष श्रेष्ठ, लमजुङ अटो वर्क्स, बेसी सहर नगरपालिका 8, नारायण स्थान ओह्रालो लमजुङ। सम्पर्क फोन नम्बर 0665213484, मोबाइल नम्बर 9849364321 र 9847738405।
2: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
3: ल ल आए बहिनी, किन होला?
2: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
3: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
2: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, बेची सहर नगरपालिका 8, झिङ्गे खोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
5: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
6: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
5: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
6: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
5: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
6: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
5: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
6: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
1: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
4: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लमजुङ।
7: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
8: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
7: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
8: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9846098911।
9: अहिले बेलुकीको 7 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम जागृति। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

0: जिउनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जित, उमङ्ग कतै कहीँ वेदना, बाँकी अझै छ हामी जाग्न। जागृति जागृति
1: स्वागत छ श्रोता मित्र, आज पनि तपाईँको आफ्नै रेडियो कार्यक्रम जागृतिमा सधैँ जस्तै तपाईँको साथमा छु म सुजना,
2: अनि म तिलक पनि उपस्थित छु। हामी दुवैजनाको तर्फबाट तपाईँ सबैलाई हार्दिक अभिवादन। हामी आशा गर्छौँ कि तपाईँ आरामै हुनुहुन्छ होला र हामी पनि आरामै छौँ।
1: अनि श्रोता मित्र, यति बेला के गर्दै हुनुहुन्छ त? तपाईँ जे गर्दै भए पनि यो समय भनेको चाहिँ हामी सँगै रहेर आज पनि कार्यक्रम जागृति मार्फत एचआईभी एड्स सम्बन्धी विभिन्न बातचित गर्ने, कुराकानी गर्ने र छलफल गर्ने समय हो।
2: किनभने आज पनि कार्यक्रम जागृतिमा तपाईँलाई दिनको निम्ति, बताउनको निम्ति एचआईभी एड्स सम्बन्धी धेरै जानकारीहरूको साथमा हामी उपस्थित भइसकेका छौँ।
1: र सधैँ जस्तै कार्यक्रममा तपाईँको पत्रहरू पनि हामीसँग रहनेछन् र एकजना पाहुना विशेषज्ञ ज्यू पनि हामीसँग रहनुहुनेछ र ती पत्रमा तपाईँले सोध्नु भएको एचआईभी सम्बन्धी विभिन्न प्रश्न र जिज्ञासाको जवाब उहाँले दिनुहुनेछ।
2: साथमा सुमधुर गीत संगीत पनि अवश्य नै रहनेछन्।
1: के गर्ने तिलक, कार्यक्रममा हाम्रो विशेषज्ञ ज्यूलाई स्वागत गरिहाल्ने?
2: उहाँलाई स्वागत गर्ने नै छौ, तर त्यसभन्दा पहिले चाहिँ हामी एउटा मिठो गीत सुन्नेछौँ।

0: हामी त केवल दुई दिनको पाहुना मात्र हो, बाफ जस्तै उडिजान्छ हाम्रो जीवन, अवश्य हारेर पनि हुन्छ। तर परमेश्वरको वचनले भन्दछ मृत्युपछि पनि जीवन छ। जसले ख्रीष्ट येशूलाई आफ्नो उद्धारकर्ता र मुक्तिदाता भन्ने विश्वास गर्दछ।
1: हुन्छ त, स्वागत छ श्रोता मित्र फेरि पनि कार्यक्रममा। यो सुमधुर गीत पछि यसको लगत्तै हाम्रो विशेषज्ञज्यूलाई पनि हामी हाम्रो कार्यक्रममा स्वागत गरिहालौ।
2: हुन्छ, कार्यक्रममा यहाँलाई हामी स्वागत गर्न चाहन्छौ।
3: हजुर, धन्यवाद।
2: अनि के छ, आरामै हुनुहुन्छ तपाईँ?
3: मलाई ठिकै छ।
2: हामी पत्रको क्रमलाई नै अगाडि बढाउँ। यो समयमा पहिलो पत्र छ आजको लागि मेरो हातमा मनिषीको, र उहाँले यो एकदमै राम्रो पत्र लेख्नु भएको छ। मैले यसलाई पुरै पढ्ने छैन, किनभने समयलाई पनि ध्यान दिनुपर्ने भएकोले गर्दा म विशेष कुरालाई मात्र पढ्नेछु। उहाँले यसरी सोध्नु भएको छ, गलत कदम उठाउनुको नतिजा वा परिणाम सधैँ गलत नै हुन्छ, र पनि यो थाहा हुँदाहुँदै पनि मानिसहरू किन गलत काम गर्छन् अथवा गर्न पुग्छन् भनेर उहाँले प्रश्न गर्दै हुनुहुन्छ।
3: हेर्नुहोस्, हामी मानव जातिमा कुनै पनि गलत काम गर्नु हुँदैन भन्ने कुराको ज्ञान त हुन्छ, किनभने परमेश्वरले यो विवेक हामी प्रत्येकलाई दिनुभएको छ। तैपनि जीवनमा हामीबाट कुनै न कुनै गल्ती भइ नै हाल्छ। यसको पहिलो कारण भनेको हामीमा उत्पन्न हुने उत्तेजना पनि हो, जसको कारण यो कुरा गलत हो भनेर जान्दा जान्दै पनि हामी त्यो गलत काम गर्न पुग्छौं। यसको समाधान भनेको चाहिँ नेपालीमा एउटा भनाइ छ नि कि नजाने गाउँको बाटो नै नसोध्नु, जसको मतलब हुन्छ आफूलाई अनावश्यक कुराको बारेमा चासो नै नदिनु र कुनै पनि गलत कार्यको लागि उत्पन्न हुने उत्तेजनालाई नियन्त्रण गर्नु। अनि हामीले गलत गर्न नचाहँदा नचाहँदै पनि कतिपटक त हाम्रो परिवार, आफन्त र साथीभाइहरूको करकापमा परेर उनीहरूको मान सम्मान र खुसीको निम्ति भनेर हामी त्यस्ता काम र कुराहरू गर्न पुग्छौं। अनि यसको समाधान भनेको चाहिँ सही र गलतको पहिचान गर्नको लागि जुन विवेक परमेश्वरले हामी मानव जातिलाई दिनुभएको छ, त्यो विवेकलाई आफ्नो जीवनमा काम गर्न दिनुपर्छ। अर्थात् गलत छ भने त्यो गलत हो भनेर त्यसलाई इन्कार गर्न सक्नु पर्दछ।
2: अनि त्यसै गरी यो अर्को पत्र छ आशिषजीको, र उहाँले आफ्नो पत्रमा यसरी लेख्नु भएको छ, म यो कार्यक्रमको नियमित श्रोता हुँ र पत्र पनि लेखिरहेको छु, तर मेरो पत्र कार्यक्रममा प्रसारण भएको जस्तो लागेन। यो कुरामा चाहिँ मलाई अलिकति दुःख पनि लागेको छ। जे होस्, आशा गरेको छु यो पत्र चाहिँ अवश्य पनि कार्यक्रममा प्रसारण गरिनेछ। र तपाईँहरूसँग मेरो प्रश्न यस प्रकारको छ, के कुनै एचआईभी ग्रसित व्यक्तिलाई टोकेको लामखुट्टेले फेरि अर्को कुनै स्वस्थ व्यक्तिलाई पनि टोक्छ भने के त्यो व्यक्तिमा पनि एचआईभी सर्छ त भनेर उहाँले सोध्दै हुनुहुन्छ।
1: आशिषजी, यति बेला यदि तपाईँले यो जागृति कार्यक्रममा सुन्दै हुनुहुन्छ भने अवश्य पनि तपाईँ खुसी हुनुभएको छ, किनभने तपाईँको पत्र हामीले भर्खरै कार्यक्रममा पढिसक्यौं, र यो सुन्दर पत्रको निम्ति जागृतिको पूरै टिमको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद पनि दिन्छौं। र तपाईँले जुन प्रश्न आफ्नो पत्रमा लेखेर पठाउनु भएको छ लामखुट्टेको टोकाईको सम्बन्धमा, हामीले कार्यक्रममा बारम्बार यसको बारेमा बताउँदै आइरहेका छौं, र आज पनि हामी तपाईँलाई यसको बारेमा जानकारी दिने नै छौं हाम्रो विशेषज्ञज्यूबाट।
3: आशिषजी, म तपाईँलाई यति नै भन्न वा बताउन चाहन्छु कि यसरी एचआईभी सर्न सक्दैन, किनकि एक लामखुट्टेले एक पटकमा केवल एक व्यक्तिले मात्र टोक्छ, फेरि अर्को व्यक्तिलाई पनि टोक्दैन। र अर्को याद गर्नुपर्ने कुरा चाहिँ लामखुट्टेले व्यक्तिको शरीरबाट रगत चुस्ने अर्थात आफ्नो शरीरमा लिने मात्र काम गर्छ, तर यसले आफ्नो शरीरको पदार्थलाई अर्थात रगतलाई मानिसको शरीरमा छोड्ने काम गर्दैन। त्यस कारणले गर्दाखेरि यसरी चाहिँ एचआईभी सर्दैन।
1: पत्रकै क्रममा यो अर्को पत्र छ हामीसँग रिमकलाजीको, र उहाँले पत्रमा यसरी सोध्नु भएको छ, हामी प्राय एचआईभीको बारेमा कुरा गर्छौं र भन्ने गर्छौं कि यो त खतरनाक रोग हो, यसको कारण मृत्यु पनि हुन सक्छ, यो निको नहुने रोग हो आदि इत्यादि। तर एचआईभी एड्स भन्दा पनि खतरनाक रोगहरू छन्, जस्तै क्यान्सर, हेपाटाइटिस बी आदि, जसको कारण मानिस छिटो नै मृत्युको मुखमा पुग्न सक्छ। तर हामी खालि एचआईभी एड्सकै बारेमा नै धेरै चर्चा किन गरिरहन्छौं त?
3: किनभने एचआईभी एउटा प्राणघातक संक्रमण हो, र विश्वभरिको अनुसन्धानले तयार गरेको तथ्याङ्कलाई ध्यान दिने हो भने आज विश्वमा क्यान्सर र हेपाटाइटिस बी को कारणले भन्दा एचआईभी एड्स को कारणले मर्नेहरूको संख्या बढी देखिएको छ। र अर्को कारण चाहिँ मानिसलाई क्यान्सर छ अथवा हेपाटाइटिस बी भएको छ भनेर हामीलाई तुरन्तै थाहा हुन्छ र हामी सचेत हुन सक्छौ। तर एचआईभी छिटो पत्ता नलाग्ने भएको कारणले गर्दा हामी आफै पनि संक्रमित छौ वा छैनौ भनेर थाहा हुँदैन। त्यसैले हामीलाई यसको बारेमा धेरै भन्दा धेरै जानकारी मिलेको खण्डमा हामी आफै पनि यसबाट सचेत हुन र बच्न सक्छौ भन्ने उद्देश्यले हामी यसको बारेमा धेरै चर्चा गर्ने गर्छौ। अनि एचआईभी हामी आफैमा उत्पन्न हुने संक्रमण होइन, तर क्यान्सर र हेपाटाइटिस बी जस्ता रोगहरू कुनै पनि कारण वा कमजोरीको कारणले शरीरमा आफै फैलिने रोग हो र कतिपटक त हामी चाहेर पनि यी सबैबाट बच्न सक्दैनौ। तर एचआईभी अरूबाट फैलिने र सर्ने रोग भएको कारणले यदि यसको बारेमा अधिक जानकारी पाएको खण्डमा हामी सक्षम हुन्छौ र यसबाट बच्न र बचाउन सक्छौ।
2: आशा छ रिमकलाजीले आफ्नो प्रश्नको उत्तर पाइसक्नु भएको छ। मलाई यसैसँग अलिकति जोडेर भन्न मन लाग्यो रिमकलाजीलाई। रिमकलाजी, हामी एचआईभीको धेरै चर्चा र कुराकानी गर्छौ, जानकारी दिने कोसिस गर्छौ, किनभने अहिलेसम्म यसको उपचार पत्ता लागेको छैन। त्यसैले सकेसम्म यो रोग लाग्न नदिनु नै उत्तम हुन्छ, जसको लागि हामीलाई यसको बारेमा जानकारी मिल्नु अति नै आवश्यक छ। त्यसैले हामी एचआईभीको बारेमा धेरैभन्दा धेरै कुराकानी गर्छौ।
1: हामीसँग पत्र त अझै पनि बाँकी नै थिए, समयलाई पनि ध्यान दिनुपर्ने भएकोले आजको लागि भने हामीले पत्रको क्रमलाई यति नै सीमित राख्नुपर्ने हुन्छ। कार्यक्रमबाट बिदा लिनुभन्दा अगाडि यति बेला जागृति सुनिरहनु भएको श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
3: यति बेला जागृति सुनिरहनु भएको सम्पूर्ण श्रोताहरूलाई म यही भन्न चाहन्छु कि हामी मानिस जातिको लागि परमेश्वरले निर्धारण गरिदिनु भएको नीति नियममा हामीले जीवन जिउँछौ भने हामी अवश्य पनि सुरक्षित र आनन्दित रहनेछौ, किनभने परमेश्वरले हाम्रै भलाइको लागि ती नीति नियमहरू निर्धारण गरिदिनु भएको छ।
1: धेरै धेरै धन्यवाद त्यतिन्जेल हाम्रो कार्यक्रममा हामीसँग रहेर हाम्रो श्रोताहरूको प्रश्न जिज्ञासा साथै हाम्रो पनि प्रश्न र जिज्ञासाको जवाब दिनुभयो। हामी आशा गर्छौँ आउने दिनहरूमा पनि तपाईँको सहायता चाहिँ हामीलाई निरन्तर मिल्ने नै छ। तपाईँलाई धेरै धेरै धन्यवाद।
3: तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। यसरी श्रोताहरूको जिज्ञासाहरू केही हदसम्म भए पनि मेटाउन सकेको छु, तपाईँहरूलाई धेरै धेरै धन्यवाद।
2: यति भन्दै आजको कार्यक्रमबाट हामी बिदा लिन चाहन्छौँ र तपाईँलाई यो जानकारी पनि दिन चाहन्छौँ, यदि हामीलाई पत्रचार गर्ने हो भने हाम्रो यो कार्यक्रम पछि हाम्रो पत्रचारको ठेगाना तपाईँहरूलाई बताइने नै छ अनि आशा गर्छौँ तपाईँहरूले हामीलाई पत्र पठाएर उत्साह प्रदान गर्नुहुनेछ। र यति भन्दै म तिलक
1: साथै म सुजना कार्यक्रमबाट बिदा लिन चाहन्छौँ।
2: नमस्ते।

प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।

प्रिय श्रोता तपाईहरूले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम जागृति। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सुझाव, सल्लाह र प्रतिक्रियाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम जागृति, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 एसएमएस वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट हुनेछौ। तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिक आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिच सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066162 र 06651381 दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्जु
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
4: अब जापान ट्राई होइन स्योर गरौं
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
5: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
5: सम्पर्क नम्बर 06659299 मोबाइल नम्बर 98560602
6: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
7: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
6: सुन्नुहोस् न घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नु पर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आईटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
7: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
6: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने म
7: तिमी पनि साह्रै लाठी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेसारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
6: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
7: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सीसीटीभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
8: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी
9: प्रोपाइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98560-45783 स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ
10: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ वाह कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
11: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ
12: प्रोपाइटर टेकचन्द गुरुङ नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो बेसी सहर नगरपालिका 7 मनाङे चौतारा सम्पर्क फोन नम्बर 06652093 मोबाइल नम्बर 98461080025

0: ओहो
1: हेर्छन् टाढैको साइत हो कि कसो हो, बेसी सहर जानु भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665220227, मोबाइल नम्बर 9842649129 र 9841252091।
4: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
5: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
4: अब के गर्नुहुन्छ त दाई?
5: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ, पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
4: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
6: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरानु, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 9856044401 र 9826173799।
1: किन हाँस्यौ नि बुढा, तुलाई फर्किने गरी? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँस्ने कहाँ। हुन त हाम्रो बाले नि ताल बढाइमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
1: ताल बराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9811920981।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए दिदी, बजार तिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ। प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
3: सम्पर्क मोबाइल नम्बर 98565 41 141 र 98635 52 615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
4: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
5: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी, फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
5: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
5: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 813 लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
6: सम्पर्क नम्बर 98462 18202 र 98403 19789।
5: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 813 लमजुङ।
6: नोट, सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
8: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन, स्योर गरौ।
8: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
8: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
8: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-602-299।
9: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
10: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
9: ए हो र, के पाइन्छ?
10: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
7: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू, बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
11: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
7: कामाख्या फर्निचर एण्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लम्चुङ प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई सम्पर्क फोन नम्बर 0665207727 मोबाइल नम्बर 9845424264 र 9847609015
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मेसै भइदिनु।
3: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही बेसी सरको सेरा चोकदेखि काराकार जाने बाटो छ नि, त्यही जाम बरु।
2: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका आठ सेरा।
1: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
4: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
5: ल ल आए बहिनी, किन होला?
4: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
5: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ्गे खोलामा नन्दा स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
4: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिन जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
1: प्रोपाइटर अमृत श्रेष्ठ, बेची सहर नगरपालिका आठ झिङ्गे खोला, पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 9856046257 र 9840067787।
3: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने के गर्ने म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका

0: साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सीबीएस तथा ब्युबिजन भण्डार बेसीसहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
0: सम्पर्क नम्बर 98462 18202 र 98403 19789।
1: सीबीएस तथा ब्युबिजन भण्डार बेसीसहर नगरपालिका 8 सेरा लमजुङ।
0: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165520 98066662 र 06651381 दीपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लमजुङ
4: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
5: हो त है आमा बरु कहाँ जाने भन्नु त
4: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
6: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 06652209 र मोबाइल नम्बर 98460558565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
1: ए बुढा घर बनाउने सपना त बल्ल पुरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
5: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
1: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
6: हजुर विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
1: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक दसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
6: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
1: प्रोपाइटर मोहम्मद मिनहास अन्सरी लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ सम्पर्क फोन नम्बर 98462073829 र 98171548
7: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
5: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
7: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
5: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
7: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्नेमा?
8: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्टरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
7: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
8: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
9: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
8: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856745783, स्थान लुम्बिनी कम्प्युटर शहर लमजुङ।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अर्जुन
1: यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
2: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोपाइटर तेजचन्द गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 98461080025।
4: ओहो हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
5: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
4: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
6: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
7: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 0663520227, मोबाइल नम्बर 98462949129 र 98461052091।
8: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
9: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
8: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
9: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
10: दाई, पैसा त टन्नै कमाएर ल्याउने भयो क्या रे?
11: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
10: अब के गर्नुहुन्छ त दाई?
11: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
10: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यहीबाट कुखुराको मासु दिनदिनै ल्याउँथेँ, यसको कुरा यादै भएन।
12: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, मुङ्गुरको दाना, मुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले मुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सेरा ओरामे लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560445401 र 98261737799।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

शांति र विकास का लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिरिङ खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल हिँड, आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
3: त्यहाँ त ब्रोइलर कुखुरा, सल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
3: ल त, म पनि त्यतै जाने भए।
5: बुढा थोकी ब्रदर सप्लायर सिउरी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरी बार लमसुङ। प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
6: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863052615।
7: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजे को समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
8: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
9: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
1: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
9: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
10: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुनचाँदी पसल, बेसीसहर नगरपालिका 8, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
11: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
12: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन, सबै सामान एउटै ठाउँमा पाइन्छ।
11: ए हो र, के पाइन्छ?
12: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
5: बेची सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायची तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
10: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
5: कामाख्या फर्निचर एंड फर्निशिंग सेंटर बेची शहर नगरपालिका 8 सेरा बजार कारागार अगाड़ी राधाकृष्ण चौक लमजुंग प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई संपर्क फोन नंबर 0665207727 मोबाइल नंबर 9845644264 र 9847609015
13: शांति र विकासको लागि हाम्रो आवाज रेडियो